0: दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
4: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
5: सञ्चालक नरेश कुमार श्रेष्ठ
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरि लाई।
1: दाङबासीको लागि खुसीको खबर,
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
3: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
2: दसैँ तिहार विशेष अफर,
3: इएमआई र एक्सचेन्ज सुविधा,
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
3: 56 जनालाई विकली विनर प्राइज,
2: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
3: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
4: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-00।

0: नमस्कार, रेडियो कार्यक्रम लागू उसे शिक्षामा म कार्यक्रम प्रस्तोता बसन्त फुन उपस्थित भएको छु। लागू उसे दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई दाङबाट उत्पादित लागू उसे शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हाईवे एफएम 103.5 मेगाहर्ज लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioempi.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं दुर्व्यसनमा युवा पुस्ता भन्ने शीर्षक, जसलाई तयार पार्नुभएको छ अजबी पौड्यालले र उहाँ चाहिँ सिनियर रिपोर्टर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा हुनुहुन्छ। र यो सामग्री हामीले लिएका छौं सुरक्षित जीवन भन्ने पुस्तकबाट र यसलाई चाहिँ प्रकाशन गरेको छ नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौँले। श्रोताहरू, आजको मुख्य विषयको रूपमा लिएको छ दुर्व्यसनमा युवा पुस्ता। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाहरूको सिप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूले आफूलाई मात्रै होइन घर, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ। त्यति मात्रै होइन, समाजको वातावरण नै त्रसित बनिरहेको अवस्था विद्यमान रहेको पाइन्छ। प्रसिद्ध मानवशास्त्री जेन गोडाल भन्छन्, जब सुसूचित र सशक्त युवाहरू समाजप्रति र आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छन्, तब उनीहरू विश्वलाई परिवर्तन गर्ने सामर्थ्य राख्छन्। उनको यो भनाईलाई आधार मान्दा युवा नै कुनै पनि क्रान्तिको स्रोत हो, ऊर्जा हो। विश्वका अधिकांश क्रान्तिकारी परिवर्तन युवाको साथ र सक्रियता बिना सफल भएका उदाहरण छैनन्। अझै सभ्य समाज निर्माणका लागि त युवाको भूमिका नै अपरिहार्य हो। यस्तो महत्वपूर्ण भूमिकामा रहेको युवा शक्ति नै गलत बाटोमा पुग्यो भने के होला? तर सहजै भेटिन्छ, सभ्य समाज निर्माण हुँदैन। अहिले युवाको भूमिका विषयमा चिन्ता गर्ने समय आएको छ। परिवर्तनको मुख्य स्रोत कतै जाम भएको छ, गलत प्रयोग भएको छ, अनि कतै हराएको छ, कुहिरोको काग जस्तो। यसले युवालाई कुलतमा धकेलेको छ, बेरोजगार बनाएको छ। जब युवाहरूमा नै गलत आचरण हावी हुन्छ, गलत बाटोमा लाग्न थाल्छन्, तब समाज गतिहीन हुन्छ। अहिले युवा दुर्व्यसनको समस्याले विश्वलाई गाँच्दै लगिरहेको छ। दुर्व्यसनले युवालाई गलाउँदैछ। यो विश्वव्यापी समस्या हो। नेपाल पनि यसबाट अछुत रहन सकेको छैन। युवा दुर्व्यसनका कारण र यसले पारेको प्रभावबारे बहस हुनु जरूरी बनेको छ। नेपालमा कुल जनसंख्याको 40% भन्दा बढ़ी युवा छन्। हरेक विषयमा उनीहरू जोड़िएकै छन् हुन्छन्। पछिल्लो समय सबैभन्दा बढ़ी जोड़िएको क्षेत्र हो दुर्व्यसन र कुलत। गृह मन्त्रालयले 2076 सालमा गरेको एक सर्वेक्षण अनुसार नेपालमा 130,424 लागू औषधका सेवनकर्ताहरू छन्। तीमध्ये 121,692 पुरूष र 8,732 महिला छन्। यसअघि 2069 गरेको सर्वेक्षणमा 91534 प्रयोगकर्ता थिए। यो संख्यामा अधिकांश युवा नै छन्। विभिन्न समयमा प्रहरीले गरेको अध्ययन र पक्राउको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ। 2078 पुष 29 गते करिब 5 ग्राम ब्राउन सुगर सहित कैलालीबाट 25 वर्षीय दिपेन्द्र सिंह र 33 वर्षीय नितेश ओली पक्राउ परे। सोही वर्षको पुष 22 गते काठमाडौँ नागढुङ्गाबाट पर्साका 29 वर्षीय जय नुधिन लागू औषधकै साथमा समातिए। डाइजेपाम लगायतका मनोदीपक लागू औषध उनको साथमा भेटियो। सोही दिन झापा कन्काई सड़कमा 38 वर्षीय अनिल यादव 12.5 ग्राम ब्राउन सुगर सहित पक्राउ परे। यसले कुलतमा फँसेका र लागू औषध कारोबारका युवाको संलग्नतालाई देखाउँछ। झापा हल्दीबारी गाउँपालिका 24 वर्षीय सन्दीप शर्मा गत वर्ष स्थानीय चिया बगानभित्र मृत भेटिए। विश्वनाथ चिया बगानमा भेटिएको उनको शव धारिलो हतियारले को प्रयोग भएको थियो। लागू औषध दुर्व्यसन कारण मानसिक सन्तुलन गुमाएपछि उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो। झापाकै कन्काई नगरपालिका एकान्त टोलका अभिषेक चौधरी पनि गत वर्ष असोजमा मृत भेटिए। सुरुङ्गा खोलाको बाँस घारीमा मृत फेला परेका 22 वर्षीय चौधरीको पनि झापा प्रहरीले अनुसन्धान शुरू गर्यो। प्रहरीले यो अनुसन्धान शुरू गर्दै गर्दा कन्काई नगरपालिका 7 का टल्के भनिने रविन राजवंशीलाई पक्राउ गर्यो। अनुसन्धानमा गाँजा खाने विषयमा भएको विवादको कारण चौधरी बीच दोहोरो झडप भयो। युवा पुस्ता दुर्व्यसनका कारण मृत्युको मुखमा पुगेका छन्। हत्या र हिंसा जस्ता आपराधिक क्रियाकलापमा तिनको संलग्नता पनि उत्तिकै छ। उल्लेखित घटनाक्रमलाई हेर्ने हो भने पनि लागू औषधले कतिसम्मको अवस्था सिर्जना गर्न सक्छ भन्ने देखाउँछ। यी केही प्रतिनिधि घटना मात्रै हुन्। समाजमा यस्ता थुप्रै अपराधका घटना बढ़दै गइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न 4546 जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा 4200 जना पुरूष र 193 महिला छन्। त्यस्तै 131 जना भारतीय नागरिक छन्। 128 पुरूष र 3 जना महिला पक्राउ परेका थिए। 15 जना पुरूष र 3 जना महिला अन्य विदेशी नागरिक पक्राउ परे। सोही आर्थिक वर्षमा 4335 किलोग्राम गाँजा, 600 किलोग्राम चरेस, 3 किलो हिरोइन, 40 किलो अफिम र 15 किलो कोकिन बरामद भएको थियो। आर्थिक वर्ष 2077-78 4626 जना लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न पक्राउ परे। तीमध्ये 4284 जना नेपाली पुरूष, 195 जना नेपाली महिला, 135 भारतीय र 7 जना विदेशी पुरूष, 5 जना भारतीय महिला पक्राउ परे। प्रहरीले 8183 किलो गाँजा, 490 किलो चरेस, करिब 2 किलो हिरोइन, 256 किलो अफिम बरामद गर्यो। गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले गरेको अनुसन्धानको तथ्याङ्क हेर्दा नेपालमा कारागारमा भएका कैदी बन्दी मध्ये 21% लागू औषध मुद्दाका छन्। त्यसमा 50% हाराहारीमा 14-21 वर्ष उमेरसम्मका रहेका छन्। देश विकास का खम्बा मानिने युवा वर्ग लागू औषध प्रयोगकर्ता बनेर जीवन बर्बाद बनाइरहेका छन्। आदरणीय श्रोताहरू, आज लागू औषध शिक्षा कार्यक्रममा हामीले प्रस्तुत गरिरहेका छौं जुन सामग्री लिएका छौं सुरक्षित जीवन पत्रिकाबाट, र यसको आजको मुख्य विषय वस्तुको शीर्षक छ दुर्व्यसनमा युवा पुस्ता भन्ने। युवा पुस्ता बढ़ी जोखिममा। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाको सिप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूले आफूलाई मात्रै होइन घर, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ। त्यति मात्रै होइन, समाजको वातावरण नै त्रसित बनिरहेको अवस्था विद्यमान रहेको पाइन्छ। समाजमा घटिरहेका घटनाक्रमले पनि त्यहाँको सामाजिक संरचनामा खलल पुर्याइरहेको छ। समाजमा बढ़दो अपराधका पछाडिको कारण लागू औषध दुर्व्यसन पनि बनेको छ। त्यो दुर्व्यसनमा मादक पदार्थ सेवनकर्तादेखि लागू औषध प्रयोग गर्ने पनि देखिएका छन्। विश्व स्वास्थ्य संगठनले मस्तिष्कको कामलाई उत्तेजित बनाउने अवैध लागू औषधको हानिकारक वा खतरनाक प्रयोगलाई लागू औषध दुर्व्यसन मानेको छ। लागू औषध नियन्त्रण ऐन 2033 अनुसार गाँजा अफिम वा तयारी अफिम औषध उपयोग गाँजा वा अफिम कोकाको सार तत्व मिश्रण लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागू औषध भनिन्छ। विश्वमा 27,50,00,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता छन् जसमा सबैभन्दा बढ़ी युवा पुस्ता किशोर किशोरी छन्। लागू औषधको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने गर्छ। सेवनकर्ताको भावना र सोचाइमा समेत असर पार्छ। मानसिक चेतना अनुभूति र मनोभावनालाई प्रभावित गर्छ। सोच्ने शक्तिलाई विकृत बनाउँछ। लागू औषध सेवन गर्ने मानिस सामान्य जीवनमा फर्कन निकै गाह्रो हुने गरेको पाइन्छ। दुर्व्यसनमा फँसिसकेको व्यक्तिलाई सुधार गृहमा राखे पनि पुनः ऊ फर्केर लागू औषध प्रयोगमै फँसिरहेको हुन्छ। आफ्नो आवश्यकता पूरा गर्न नसक्दा उसले चोरी डकैती गर्नेदेखि लिएर हत्यासम्मको अपराध गरिरहेको हुन्छ। देशका विभिन्न भागमा हुने अपराधका घटनाले पनि यसको पुष्टि गरिरहेको छ। सीमावर्ती क्षेत्रबाट पनि भित्रिन्छ लागू औषध। सीमावर्ती भारतीय शहर लगायत अन्य मुलुकबाट पनि नेपालमा लागू औषध भित्रिने क्रम उच्च छ। लागू औषधको बढ़दो प्रयोगकै कारणले नेपालमा आपराधिक गतिविधि पनि बढ़िरहेको छ। हामीले नेपाल प्रहरीबाट सार्वजनिक हुने बुलेटिन तथा समाचार नै हेर्ने गर्दा पनि थाहा पाउँछौ हरेक दिन जसो लागू औषध तथा ओसार पसारमा सक्रिय भएको कारणले हरेक व्यक्तिहरू पक्राउ परिरहेका हुन्छन्। लागू औषधको तस्करी र व्यापार गर्नेहरूको निशानामा धेरै जसो प्रयोगकर्ता पर्ने गरेका छन् भने कतिपय अवस्थामा यसको प्रमुख कारणका रूपमा बेरोजगारी समस्या देखिएको छ। आर्थिक प्रलोभनमा परेर अधिकांश मानिसहरू भरियाका रूपमा प्रयोग भइरहेका छन्। यसकै कारण उनीहरू पक्राउ पर्ने र सजाय भोग्नुपर्ने अवस्था छ। त्यसले उनीहरूको पारिवारिक संरचनामा पनि समस्या सिर्जना गरिरहेको छ। 15-25 वर्ष उमेरसम्मका किशोर किशोरी विभिन्न कारणले डिप्रेसनमा जाने र दुर्व्यसनमा फस्ने गरेका छन्। लागू औषध देशका लागि नै अहिले गम्भीर समस्याका रूपमा देखा परेको छ। लागू औषध नियन्त्रण शाखाको तथ्याङ्कलाई आधार मान्य हो भने पनि नेपालमा पछिल्लो समय लागू औषध प्रयोगकर्ता मध्ये सबैभन्दा धेरै उमेर समूह युवा नै छन्। 2076 सर्वेक्षण अनुसार लागू औषध प्रयोगकर्ता सबैभन्दा धेरै 25-29 वर्ष उमेर समूहका 35.2% रहेका छन् भने 20-24 वर्ष उमेर समूहका 34.3%, 15-19 वर्ष उमेर समूहका 7.2 रहेका छन्। लागू औषध प्रयोग गर्ने व्यक्तिहरूमध्ये मुखबाट 33%, धुवाबाट 34.9%, सुईबाट 29% र सुईएर 2% रहेका छन्। लागू औषध दुर्व्यसनमा पर्ने कारणहरू अहिले नेपालमा पनि प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थको ओसार पसार हुने र यसको प्रयोग बढ़िरहेको छ। प्राकृतिक लागू औषधका रूपमा गाँजा चरस धतुरो अफिम रक्सी लगायत परेका छन्। लागू औषधका रूपमा मानिसको जीवन रक्षाका लागि उत्पादन भएका औषधिजन्य पदार्थको पनि प्रयोग भइरहेको छ। डाक्टरको सल्लाह अनुसार सेवन गर्नुपर्ने औषधिलाई आफू खुशी नशाका रूपमा प्रयोग गरिँदै आएको छ। नेपालमा पनि अहिले नाइट्रोसन नाइट्रोभेट प्रोक्सिभोन नोर्फिन कोडिन कोरेक्स फेन्सिडिल फेनकोडिन नो कप लगायतका औषधिजन्य लागू पदार्थको प्रयोग बढ़िरहेको छ। लागू औषध प्रयोग गर्ने निम्न वर्गका मानिस मात्रै छैनन्, उच्च कुल घरानाका मानिसदेखि प्रतिष्ठित व्यक्तिहरू पनि छन्। विभिन्न घटनाक्रमका समयमा पक्राउ पर्ने मानिसहरू हेर्दा पनि यो देखिन्छ उच्च वर्गले आनन्द महसुस गर्न महँगो खालको लागू औषध प्रयोग गरिरहेको पाइन्छ। करोड़ौं मूल्य पर्ने लागू औषध नेपालमा बरामद हुने घटनाले यसका प्रयोगकर्ता पनि रहेको पुष्टि हुने गरेको छ। यस बाहेकका अन्य विभिन्न कारण लागू औषध दुर्व्यसनका देखिएका छन्। कतिपय किशोर किशोरी र युवा साथीभाइको लहलयमा लागेर पनि सेवनकर्ता बनिरहेका छन् भने कतिपयले मनोरञ्जनका लागि प्रयोग गरिरहेका हुन्छन्। लागू औषध प्रयोगको अर्को कारण बेरोजगारी समस्याले पनि निम्तिएको छ भने कति मानसिक तथा पारिवारिक तनाव भुल्ने बहानामा पनि सेवन गरिरहेका छन्। मानिसहरूमा नैराश्यता उत्पन्न हुँदै जानु र हरेक क्षेत्रका असफलता मात्रै हासिल हुने गरेकाले पनि यसमा फँसेका छन् भने युवा युवतीहरू प्रेम सम्बन्धमा धोका पाएका कारणले पनि यसमा परेका छन्। दुर्व्यसनमा पर्ने किशोर किशोरीहरूलाई सहज जीवनयापनमा ल्याउनका लागि निकै कठिन हुन्छ। विभिन्न उपायले
1: दुर्व्यसन मुक्त भइसके पनि उसको कार्यक्षमता राहस कार्यक्षमतामा राहस आएकै हुन्छ। परिवार तथा समाजको भविष्य बोक्ने युवावर्ग दुर्व्यसनमा फस्नु पक्कै पनि सकारात्मक लक्षण होइन। परिवारको जिम्मेवारी उठाउने र समाज परिवर्तनको सम्भाग मानिने युवालाई दुर्व्यसनमा फस्न नदिनु आजको आवश्यकता हो। 21% कैदीबन्दी लागू औषध मुद्दामा संलग्न हुँदा देशलाई नै घाटा बनिरहेको छ। घरको पारिवारिक आर्थिक बोझ उठाउने छोरा कारागार चलान हुनु सुखद सम्यक होइन। हुन त नेपालको कानून पनि युवामैत्री छैन। लागू पदार्थ ओसार पचार बेचबिजघान गर्ने तथा परिबन्धले फस्नेलाई पनि कानूनले एउटी नजरले हेर्ने गरेको छ। कारागारमा भएका अधिकांश लागू औषधका कैदीबन्दीमा भरिएको संख्या उल्लेख्य छ। दुर्व्यसनमा परेपछि अक्सर दुर्व्यसनमा परेका युवाहरूको भोगाई निकै नमिठो हुने गर्छ। भावनात्मक रूपमा निकै विचलित भएका हुन्छन् उनीहरू। झट्ट सुन्दा दुर्व्यसन किशोर अवस्था तथा युवा अवस्थामा देखिने भए पनि स्कूल कलेजमा लुकेर खाएको चुरोट गाँजा भाङ रक्सी जस्ता कुलतले अन्तत लागू औषधसम्म पुर्याएको देखिन्छ। कहिलेकाहीँ खाएको चुरोट त हो नि भनेर हामीले व्यवस्था गर्नु गलत हो। लागू औषध प्रयोग गर्ने व्यक्तिहरूको व्यवहार पनि परिवर्तन भएको हुन्छ। एकान्तमा बस्न रुचाउने, कम भोक लाग्ने, खाना खान नखोज्ने, झुटो बोल्ने, आफन्त दिदीभाइ तथा घर परिवारमा ठग्ने, असामान्य व्यवहार देखाउने, उत्तेजित हुने, ससाना विषयमा विवाद गर्ने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराधमा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने हुन्छ। धेरैजसो युवा युवती यौन विकृतिमा लाग्ने, प्रोनोग्राफी हेर्ने जस्ता असामान्य व्यवहार पनि देखाउँछन्। लागू पदार्थको सेवनले शारीरिक, मानसिक तथा सामाजिक असरहरू देखिने गर्छ। उनीहरूमा शारीरिक रूपमा विभिन्न रोगले च्याप्ने गर्छ। एचआईभी एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरूको संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गर्छ भने एकोरोपण, फ्रस्ट्रेशन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने पनि गर्छ। लागू औषधको प्रयोगबाट संसार भुल्ने कारणले आपराधिक घटना घटाउने गरेको विभिन्न उदाहरणले पुष्टि गर्छ। पछिल्लो समय स्थल मार्ग हुँदै सीमा नाकाबाट लागू औषध तस्करी बढ्दै गएकाले आपराधिक घटना समेत बढ़ेको छ। दुर्व्यसनको लतमा फसेपछि मानसिक समस्या बढ़ने हुनाले हत्या आत्महत्या गर्न पछि पर्दैनन्। सेवनकर्ताको सोचाइ र देखाइमा समेत अनौठो भ्रम पैदा हुन्छ। नेपालमा स्कूली विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागू पदार्थमा अम्मली छन्। अभिभावकले सन्तानको सुनौलो भविष्यको लागि स्कूल कलेज पठाउँछन्, तर कति सन्तान लागू पदार्थमा लिप्त भएर घर परिवारमा प्रलय ल्याउँछन्। अहिलेको जटिल र प्रतिस्पर्धात्मक जमानामा चिन्ता वा तनाव कम गर्ने भ्रममा परि कति मानिसहरू लागू पदार्थ सेवनकर्ता बन्न पुग्दछन्। बढ़ी आर्थिक स्वतन्त्रता पाएका मानिस दुर्व्यसनको जोखिममा हुन्छन्। जीवनका विभिन्न खुड्किलोमा असफल हुने मानिस पनि यो घातक बानीको शिकार बन्न सक्छन्। नेपाल प्रहरीले लागू औषध तस्करी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना फैलाउँदै आइरहेको छ। विद्यालय समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि लागू औषध कारोबारी र प्रयोगकर्ताको तथ्याङ्क भने कम हुन सकेको छैन। हरेक दिन लागू औषध प्रयोगकर्ता पक्राउ परेका घटना सार्वजनिक हुने गरेकै छन्। लागू पदार्थ दुर्व्यसन विरूद्ध सबै एकजुट हुन जरूरी छ। लागू पदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ। यसका लागि कड़ा कानूनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ, साथै प्रहरीको सक्रियता पनि बढ़नुपर्छ। लागू पदार्थको दुष्चक्रले गर्दा कति अभिभावक निर्मम मानसिक यातना खेप्न बाध्य छन्। आफ्ना सन्तानहरू लागू पदार्थको दलदलमा नफसुन् भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ। छोराछोरीका साथी समूह कस्ता छन्, कतै कुबाटोतर्फ त लागेका छैनन् भन्ने कुरामा सचेत बन्नुपर्छ। छोराछोरीका दैनिक क्रियाकलापमा निगरानी राख्नुपर्छ, साथै लागू पदार्थ कति खराब हो भन्ने चेतना पनि दिनुपर्छ। लागू औषधको चंगुलमा युवाहरू मुक्त हुन नसक्दा परिवार, समाज, राष्ट्र नै समस्यामा परेको हुन्छ। परिवारको उचित माया, हेरचाह, सही मार्गदर्शन पाएकमा युवालाई लागू औषधको कुलतबाट बचाउन सकिन्छ। दुर्व्यसन आजको युवाको ठूलो समस्या हो। उनीहरूले सही तरिकाले काम गर्न सक्ने वातावरण नभएको अवस्थामा पारिवारिक तनाव सहन नसकेर पनि युवाहरू दुर्व्यसनमा परेका हुन्छन्। उनीहरूलाई उचित रोजगारीका अवसर सिर्जना गर्न सक्यौं भने दुर्व्यसन हुनबाट जोगाउन सकिन्छ। भयावह बन्दै गएको लागू औषधलाई नियन्त्रण निर्मूलीकरण गर्न राज्यले ठोस कार्ययोजना पुर्याउन जरूरी देखिन्छ। समस्याको कारण पहिल्याएर भविष्यका कर्णधार युवालाई फस्न नदिनका लागि आवश्यक कार्यान्वयन कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ। अहिले मुलुकमा अधिकार र स्रोत साधन सम्पन्न स्थानीय तहका सरकार छन्। मुख्य रूपमा स्थानीय तहका सरकारले समाजमा लागू औषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम बनाएर सञ्चालन गर्नुपर्ने हुन्छ। वडा स्तरसम्म जनप्रतिनिधि भएकाले पनि उनीहरूको सक्रियताले काम गर्न सक्छ। आफ्नो वडामा रहेका हरेक युवालाई समाज सुधार र निर्माणको काममा परिचालन गरेर बेरोजगार युवालाई विभिन्न रोजगारीमूलक काममा खटाउन सक्ने हो भने त्यसबाट पनि धेरै हदसम्म सुधारको काम हुन सक्छ। त्यसका लागि अब स्थानीय सरकारले कार्यक्रम नै सञ्चालन गर्न सक्नुपर्छ। तब मात्र समाजमा बढ्दो लागू औषध नियन्त्रण गर्न सकिन्छ भन्ने सामग्री आज हामीले प्रस्तुत गर्यौं। आदरणीय श्रोताहरू, आज हामीले मुख्य विषयको रूपमा प्रस्तुत गर्यौं दुर्व्यसन युवा पुस्ता, जसलाई तयार पार्नु भएको थियो अजबी पौड्यालले, र यसलाई प्रकाशनमा ल्याएको नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँद्वारा प्रकाशित यो पत्रिका रहेको छ, सुरक्षित जीवन भन्नेबाट आजको हामीले आजको कार्यक्रममा प्रस्तुत गर्यौं। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
2: नमस्ते, म नवीन कुमार पराजुली, हिमालय एकाडेमी तुलसीपुर दाङको शिक्षक। अहिले यो ड्रग अब्युजिङ यो ठूलो विकराल समस्याको रूपमा समाजमा देखा परेको छ। भर्खर युवा अवस्थामा प्रवेश गर्दै गरेका टिनेजरहरूदेखि म्याच्योर एजका मध्य उमेरका मान्छेहरू र अझ वृद्ध भइसकेका मान्छेहरू समेत यसको कुलतमा फँसेर विभिन्न क्रियाकलापमा संलग्न भएको, यसले समाजमा नराम्रा असरहरू विकृतिहरू फैलाइरहेको र यो प्रयोगको क्रम अझ डरलाग्दो तरिकाले भयानक तरिकाले वृद्धि भइरहेको हामीले पाएका छौं। यो दुर्व्यसन लागू औषध दुर्व्यसनले समाजमा विभिन्न विकृतिहरू विभिन्न समस्याहरू ल्याएको छ। निश्चित रूपमा हाम्रा युवा वर्गहरू यस कुलतमा फँसेर सुनौलो भविष्य निर्माणतर्फ अगाडि बढ्न नसकिरहेको र उनीहरू कुयुको काग जस्तै भएर अल्मलिएको अवस्था छ। उनीहरूको स्वास्थ्य, शारीरिक अवस्था, शैक्षिक अवस्था, बौद्धिक अवस्था, मानसिक अवस्था आदि सम्पूर्ण क्रियाकलापहरूमा नराम्रो असर पुगेर उनीहरूको भविष्य बर्बाद भइरहेको अवस्था छ। यस समयमा लागू औषध दुर्व्यसनका निम्ति हामी सबैले सबै क्षेत्रबाट आफू सक्दो प्रयास गर्न आवश्यक छ। सबैभन्दा पहिला यसका लागि महत्वपूर्ण कुरा सचेतना अभिवृद्धि कार्यक्रम नै हो। जबसम्म समाजमा लागू औषधका समस्याहरू, लागू औषधले पुर्याउने स्वास्थ्य सम्बन्धी समस्याहरू, सामाजिक समस्याहरूका विषयमा प्रष्ट रूपमा सचेतना फैलाउन सकिँदैन, सबै व्यक्तिहरूमा यस सम्बन्धी जनचेतना फैलाउन सकिँदैन, तबसम्म यो समस्याबाट मुक्ति पाउन असम्भव छ। यो विकराल सामाजिक समस्या भएकाले यसको समाधानका निम्ति पनि सामाजिक स्तरबाटै पहल र प्रयास गरिनु जरूरी छ भन्ने मलाई लाग्दछ। र यसका निम्ति विभिन्न संघ संस्थाहरूले जे गरिरहनु भएको छ त्यो आफ्नो ठाउँमा ठिक छ। शैक्षिक संस्थाहरू र स्वास्थ्य सम्बन्धी संस्थाहरू पनि आफ्नो ठाउँबाट उठ्नु पर्ने र आफ्ना कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्ने अवस्था छ भने राजनीतिक ढंगबाट पनि यस सम्बन्धी काम गर्ने संघ संस्थाहरूलाई व्यक्तिहरूलाई सघाउनु, उहाँहरूको कार्यगत एकतालाई जोड़ दिनु र उहाँहरूलाई विभिन्न क्षेत्रबाट सहयोग गरी ऐक्यबद्धताका साथ यदि कार्यक्रम अगाडि लैजान सकियो भने निश्चित रूपमा यो विकराल समस्याबाट समाजले मुक्ति पाउन सक्छ भन्ने मलाई लाग्दछ।
1: धन्यवाद। तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा, समस्या, विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौं। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9098960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गरिदिनुहुने विभिन्न रेडियोका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता वसन्त पुन एक साताको लागि विदा हुन्छु। शुभ साता, नमस्कार।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिनेस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
7: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082562601, 98578 35990, 98578 31684।
11: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। कराही उपमहानगरपालिकाको पंजीकरण शाखाको तथ्याङ्क अनुसार दाङ जिल्लामा सम्बन्ध विच्छेदको गतिले सम्बन्ध विच्छेदको संख्या बढ़दो क्रममा देखिएको छ। बितेको 3 वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2083-84 असोज 20 गतेसम्म 299 जोडीले विवाह गरेका छन् भने 73 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। आर्थिक वर्ष शुरू भएको करिब 2.5 महिनामै 73 जोडीले सम्बन्धबाट कानूनी रूपमा अलग भएका छन्। बितेको 3 वर्षमा तुलसीपुरमा पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले सम्बन्ध विच्छेदको बढ़दो क्रमलाई अझ स्पष्ट पारेको छ। आर्थिक वर्ष 2082-81 1497 जोडीले विवाह गरेका थिए भने सोही वर्ष सम्बन्ध विच्छेद गर्नेको संख्या 187 रहेको थियो। त्यसपछिको वर्षहरूमा विवाहको संख्या घट्यो तर सम्बन्ध विच्छेदको संख्या बढ़ेको छ। आर्थिक वर्ष 2081-82 विवाह गर्नेको संख्या 1359 झरेको थियो। अघिल्लो वर्षको तुलनामा विवाह 138 घट्दा सम्बन्ध विच्छेद भने 20 बढ़ेर 207 पुगेको छ। आर्थिक वर्ष 2082-83 विवाहको संख्या केही बढ़ेर 1434 पुग्यो तर सम्बन्ध विच्छेद गर्ने जोडीको संख्या भने 52 बढ़ेर 259 पुगेको थियो। यसरी हेर्दा 3 वर्षको अवधिमा विवाहको संख्या 1497 घटेर 1434 पुगेको छ तर सम्बन्ध विच्छेद भने 187 बढ़ेर 259 पुगेको छ। अर्थात विवाहको संख्यामा ठूलो वृद्धि हुन नसक्दा सम्बन्ध विच्छेदको संख्या भने निरन्तर उकालो लागेको देखिएको छ। दाङको लमही नगरपालिका 1 सुनडबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराई उपमहानगरपालिका 17 चौघेरा निवासी 50 वर्षीय चेत बहादुर केसी हुनुहुन्छ। उहाँ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दरबरीमा शुक्रबार साँझ करिब 6 बजेर नेपालगंजबाट काकटभिट्टातर्फ जाँदै गरेको प्रदेश 1901-0001-4148 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश 03-9001-8598 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उहाँलाई उपचारका लागि लमही अस्पताल पुर्याएकोमा साँझ 6:30 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमण बढ़दै गएको छ। पछिल्लो 1 सातामै प्रदेशमा 50 जनामा संक्रमण पुष्टि भएको छ। शंकास्पद बिरामीको संख्या घटे पनि संक्रमण पुष्टि हुनेको संख्या बढ़ेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमणले स्वास्थ्य क्षेत्रमा चुनौती थपेको छ। स्वास्थ्य निर्देशनालयले लुम्बिनीको तथ्याङ्क अनुसार असोज 12 गतेदेखि 18 गतेसम्म 166 जना शंकास्पद बिरामी भेटिएकोमा 50 जनामा संक्रमण पुष्टि भएको हो। यसअघि असोज 5 देखि 11 गतेसम्म 185 जना शंकास्पद बिरामी मध्ये 37 जनामा संक्रमण पुष्टि भएको थियो। अघिल्लो साताको तुलनामा शंकास्पद बिरामी 19 जनाले घटे पनि संक्रमण पुष्टि हुनेको संख्या 13 जनाले बढ़ेको छ। गत पुस 17 गतेदेखि असोज 15 गतेसम्मको विवरण अनुसार प्रदेशमा 2780 जनाको परीक्षण गर्दा 231 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा सबैभन्दा बढ़ी प्रभावित दाङ जिल्लामा सबैभन्दा धेरै 624 जनामा परीक्षण गर्दा 65 जनामा संक्रमण पुष्टि भएको थियो। जिल्लाका अस्पतालहरूमा स्क्रब टाइफस लक्षण भएका बिरामीहरू आउने गरेको र सोही अनुसार उपचारको प्रबन्ध मिलाउने गरिएको लुम्बिनी अस्पतालका डाक्टर लमही अस्पतालका डाक्टर स्मृति बेलवासेले जानकारी दिनुभयो। बाँकेका प्राकृतिक सिमसार क्षेत्रमा पाइने जंगली धान यस वर्ष घट्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गिद्धेनी चौरमा गत वर्ष प्रशस्त देखिएको जंगली धान यस वर्ष एउटा बोटो समेत नभेटिएको स्थानीयहरूले बताएका छन्। कोलपुर नगरपालिका दुई मनकामनाका चन्द्रबहादुर जीसीको नेतृत्वमा स्थानीयवासी तथा सामुदायिक वनका प्रतिनिधिको टोली करिब 5 किलोमिटर हिलामे गोरेटो बाटो पार गर्दै यसै साता जंगली धानको अवस्था बुझ्न गिद्धिनी चौर पुगेको थियो। पोखरी आसपासका क्षेत्रमा जंगली धान नदेखिएपछि टोलीले यसबारे कारणबारे चासो राखेको थियो। स्थानीयका अनुसार वन्यजन्तुका लागि पानीको पोखरी विस्तार गर्दा आसपासका क्षेत्र सफा गरिएको र वर्षातको बाढ़ीले सिमसारको स्वरूप परिवर्तन गरेपछि जंगली धान हराएको हुन सक्ने जनाएका छन्। देउराली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र बहादुर खत्रीले पनि गिद्धेनी सौरमा गत वर्षको बाक्लो देखिएको जंगली धान यस वर्ष भने नभेटिएको बताउनु भएको छ। जैविक विविधता संरक्षण अभियन्ता पूर्मल बस्नेतका अनुसार बाँके बर्दिया र कैलालीका प्राकृतिक सिमसारमा पनि जंगली धानको उपस्थिति घट्दै गएको छ। उहाँका 5 वर्षभन्दा बढ़ी समयदेखि जंगली धानको खोजी तथा संरक्षणमा सक्रिय हुनुहुन्थ्यो। वैज्ञानिक अध्ययन अनुसार जंगली धान आधुनिक धानका जात विकासका लागि महत्वपूर्ण आनुवंशिक स्रोत हो। यसमा रोग किरा खडेरी तथा प्रतिकूल मौसमसम्म जुझ्न सक्ने गुण सम्बन्धी उपयोगी जीन पाइन्छ। ती पनि पहिचान गरी आधुनिक धानका जातमा समावेश गर्न सके प्रतिकूल मौसम सहन सक्ने उन्नत जात विकास गर्न सकिने भट्टराईले बताउनुभयो। यस क्षेत्रमा जंगली धानका अतिरिक्त जंगली केरा अमिलो र जंगली कागती जस्ता वनस्पतिहरू पनि पाइने स्थानीयको भनाई छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ। मतदानका लागि बिहान 8:30 बेलुकी 5 बजेसम्म समय तोकिएको छ। निर्वाचन समितिका संयोजक मुनिराम आचार्यले निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन संयोजक आचार्यले बताउनुभयो। निर्वाचन मार्फत 3 वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। उहाँका अनुसार सहज रूपमा मतदान गर्नका लागि 12 वटा बुथ बनाइएको छ र उद्योग वाणिज्य संघमा 3,700 मतदाता रहेको बताउनु भएको छ। नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन हुन थालेको हो। निर्वाचनमा प्यानल तथा व्यक्तिगत रूपमा उम्मेद्वारी दिएका दाङको उद्योग वाणिज्य संघको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाको रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि यहाँका व्यवसायहरूले चासोका साथ हेरेका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार गहतराजको उम्मेद्वारी परेको छ। यसै विषयमा जानकारी दिनुहुँदै निर्वाचन समितिका संयोजक मनिराम आचार्य,
1: दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचन 8:30 शुरू हुनेछ। 8:30 मतदान गर्ने इच्छुकलाई मतदान 8:30 शुरू हुनेछ र साँझ 5 बजेसम्म मतदान हुनेछ। 12 वटा बुथ स्थापना गरिएको छ। 12 बुथमा 12 वटा प्लेसमा स्वस्तिक छाप लाउने व्यवस्था गरिरहेको छ। मतपत्र एउटा वस्तुगतको एउटा छ भने अन्यको एउटा छ, दुईटा मतपत्र छ। एसोसिएटको निर्विरोध निर्वाचित भयो भने एसोसिएटको मतपत्र छैन। सबैको उम्मेद्वारहरूको मतपत्र एउटा साझा मतपत्रमा मतदान गर्नुहुनेछ र वस्तुगतको छुट्टै मतपत्र छ र अन्य उम्मेद्वारको कार्य समिति छुट्टै
0: र नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। 54 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका थिए। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान सके निर्विरोध हुनुभएको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मास्क पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
5: समय: बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: एफएक्स सिनेमाज घोराईदस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुई पेन्सन पट्टा
2: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुस् न है मलाई छोडेर नजानु न बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा आत्मा खेलाएको
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल है
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुसका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
12: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
13: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-5-91-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: गाउँ रिपिट मेरो एभरेस्ट
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टा

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसन्धान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
5: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
5: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
5: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
7: पाठेघरमा मासु पलाउने,
5: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478298913 र 98095012871।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
9: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
6: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराईदाङमा। डाक्टर द्वारा दिइने सेवाहरू:
8: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
6: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
8: पुरुषको लिंग सम्बन्धी समस्या,
6: पिसाब पोल्ने समस्या,
8: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
6: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
8: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार।
6: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: डाक्टर भेट्ने समय
6: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
8: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
6: साँझ 5 बजेदेखि 8 बजेसम्म।
12: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।
13: महाचार महापहार, शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे।
14: दाङबासीको लागि खुसीको खबर,
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
6: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
8: दसैँ तिहार विशेष अफर,
6: इएमआई र एक्सचेन्ज सुविधा,
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
6: 56 जनालाई विकली विनर प्राइज,
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजेरेटर,
6: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई शहरमा बिग डिजिटल को नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
14: सम्पर्क स्थान लखन पार्क, घोराही 14, दाङ।
6: सम्पर्क नम्बर 082-5563-001 र मोबाइल नम्बर 97155-63-001।
15: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। अश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिद्धदान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विन कृष्ण आमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिद्धदान र पिण्डदान गरी आज समापन गर्न लागि हो। अश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह आमा बाको श्राद्ध भने आइतबार गरिन्छ। पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिद्धदान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध पनि भनिन्छ। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। कुनै कारणवश अट्किएर आज पनि गर्न नसकेमा आपद धर्म अनुसार अश्विन शुक्ल प्रतिपदादेखि अश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। यो समयमा पनि कारणवश स्वर श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिने बताउनु भएको छ। भोटेकोशी बाढीमा 1457 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान 6 बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा गम्भीर घाइते भएका 2 जनाको काठमाण्डुमा उपचारका क्रममा मृत्यु भएको छ। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, सितौनमा 369, गोर्खामा 80, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेको छैन। बाढीपछि 4720 जना बेपत्ता रहेका छन्। यसैगरी बाढीबाट विस्थापित 1231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित राजस्व समीक्षा बैठकका क्रममा उहाँले बिल दिने संस्कार बढ़ाउन पनि यो आवश्यक रहेको बताउनुभयो। सरकारले कारोबारमा बिल लिने र दिने संस्कार बढ़ाउने उद्देश्य सहित चालू आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिए बापत नगद मार्फत पुरस्कृत गर्दै आएको छ। सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व संकलनमा प्रत्यक्ष फाइदा पुगेको भन्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिनुभएको हो। साउन 1 गतेदेखि शुरू भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत बिल नम्बरका आधारमा हरेक 15-15 दिनमा दैनिक 1-1 जनालाई 1,34,000 र 1-1 जनालाई बम्पर उपहारमा 10,00,000 रूपियाँ नगद प्रदान गर्दै आएको छ। जसमा आकस्मिक लाभ कर कट्ठी हुँदा विजेताले क्रमशः दैनिक 1,1,00,000 र बम्परमा 7,50,000 रूपियाँ नगद प्राप्त गर्ने गरेका छन्। र लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमण बढ़दै गएको छ। पछिल्लो एक सातामै प्रदेशमा 50 जनामा संक्रमण पुष्टि भएको छ। शंकास्पद बिरामीको संख्या घटे पनि संक्रमणका पुष्टि हुने संख्या बढ़ेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार असोज 12 गतेदेखि 18 गतेसम्म 166 जना शंकास्पद बिरामी भेटिएकोमा 50 जनामा संक्रमण पुष्टि भएको छ। यसअघि असोज 5 गतेदेखि 11 गतेसम्म 185 जना शंकास्पद बिरामी मध्ये
37 जनामा संक्रमण पुष्टि भएको थियो। अघिल्लो साताको तुलनामा शंकास्पद बिरामी 19 जनाले घटे पनि संक्रमण पुष्टि हुनेको संख्या 13 जनाले बढ़ेको छ। गत पुस 17 गतेदेखि असोज 15 गतेसम्मको विवरण अनुसार प्रदेशमा 2780 जनाको परीक्षण गर्दा 231 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा सबैभन्दा बढ़ी प्रभावित दाङ जिल्लामा सबैभन्दा धेरै 624 जनामा परीक्षण गर्दा 65 जनामा संक्रमण पुष्टि भएको थियो। जिल्लाका अस्पतालहरूमा स्क्रब टाइफस लक्षण भएका बिरामीहरू आउने गरेको र सोही अनुसार उपचार प्रबन्ध मिलाउने गरिएको लमही अस्पतालका डाक्टर स्मृति बेलवासीले जानकारी दिनुभयो। बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।
3: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
4: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू
4: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
4: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
5: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीबी रोड खोराही दाङ।
6: फोन 562-521।
3: सम्पर्क मोबाइल
5: 98-578-32-819 र 98-578-32-223।
7: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
11: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-477-2779
12: र 98-578-3689।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू
15: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
19: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
18: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
20: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
19: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
20: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
19: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
20: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
19: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
20: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
19: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
20: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
19: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
19: सम्पर्क नम्बर 082-560-023।
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टा।

0: नक्षत्र नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: सञ्चालन गरिएको बिग डिजिटल अब घोराईमा भव्य शुरू हुँदैछ।
1: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
0: दसैँ तिहार विशेष अफर,
1: इएमआई र एक्सचेन्ज सुविधा,
0: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
1: 56 जनालाई विकली विनर प्राइज,
0: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
1: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
2: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
2: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
4: महासेवन दीर्घ जीवन, दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67 487

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सवारी दुर्घटनाको जोखिम कम गर्न तथा सड़कमा लेन अनुशासन कायम गराउने उद्देश्यका साथ दाङको तुलसीपुर 6 स्थित डिभाइन टेम्पल एजुकेशन फाउण्डेशनले तुलसीपुरको गुमराह चोकमा सड़क डिभाइडर उपलब्ध गराएको छ। सो क्षेत्रमा डिभाइडर नहुँदा सवारी साधनहरूले लेन अनुशासन उल्लंघन गर्ने र दुर्घटनाको सम्भावना उच्च रहने गरेकाले फाउण्डेशनले यो सहयोग गरेको हो। डिभाइडर स्थापना कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुली, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका सम्बोध धिताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगायतको उपस्थिति रहेको थियो। यस अवसरमा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत भोजराज नेउपानेले संस्थाले शैक्षिक पठन पाठनका साथै मानवीय सुरक्षामा पनि सहयोग पुर्याउने उद्देश्यले डिभाइडर प्रदान गरिएको बताउनुभयो। सड़कमा डिभाइडर राखेपछि सवारी चालकहरूले लेन अनुशासनमा रहने र सवारी दुर्घटनामा उल्लेख्य कमी आउने उहाँको विश्वास रहेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुलीले शैक्षिक संस्थाले विद्यार्थीहरूलाई ज्ञान र सिप दिनुका साथै मानवीय सुरक्षामा खेलेको यो भूमिकाको प्रशंसा गर्दै डिभाइडरको संख्या थोरै भए तापनि यसले सड़क सुरक्षा बढ़ाउनुका साथै ट्राफिक नियम पालनाको महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनु भएको छ। गडुवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी 3 वर्षीय बालिकाको मृत्यु भएको छ भने उनकी आमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। गडुवा गाउँपालिका एक वनघुस्त्री निवासी ऋषि माझीकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र उहाँकी छोरी 3 वर्षीय लक्ष्मी माझी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। उनीहरूको उपचारका लागि भालबाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा राति 11:10 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको छ। उनीहरूले असोज 21 गते साँझ जंगली च्याउ खाएको बुझिएको छ। बर्दियामा माछा मार्न नदीमा जानुभएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ। गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परि मधुबन नगरपालिका 3 कोठिया घाटकी 50 वर्षीय पुष्पा लामिछानेको मृत्यु भएको हो। स्थानीयका अनुसार लामिछाने शुक्रबार बिहान माछा मार्न नदीमा जानु भएको थियो। दिउँसोसम्म घर नफर्किएपछि उहाँको खोज शुरू गरिएको थियो। खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो। खोजीका क्रममा लामिछानेको शव शुक्रबार राति 10 बजे नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी उपरीक्षक रेशम बोहराले बताउनुभयो। र भोटेकोशी बाढीमा 1457 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान 6 बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा गम्भीर घाइते भएका 2 जनाको काठमाडौँका उपचारका क्रममा मृत्यु भएको छ। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन नसकेको बताइएको छ। बाढीपछि 4720 जना बेपत्ता भएका छन्। त्यसै गरी बाढीबाट विस्थापित 1231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन, मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
10: डाक्टर राजीव ढकाल, MBBS, MS, FMAS, DMAS, अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू:
11: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
10: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
11: पुरुषको लिंग सम्बन्धी समस्या,
10: पिसाब पोल्ने समस्या,
11: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
10: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
11: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
10: निर्गौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: डाक्टर भेट्ने समय
10: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
11: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
10: साँझ 5 बजेदेखि 8 बजेसम्म।
12: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-585-0023, 98478-1817 र 98478-3500।
13: हजुर, गजबको अफर आयो ल, हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
14: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: लिएर म तपाईँको साथी चन्द्रमणि गौतम आज शनिबारको बसाईमा उपस्थित भएको छु। आजको कार्यक्रमको तालिका अनुसार सहकर्मी सरोज लामी छाने आउनुहुन्थ्यो, तर उहाँको अनुपस्थितिमा आज म चन्द्रमणि आए। यस्तै हो, कहिलेको अनुपस्थित हुने कहिलेको हुने, होइन? आज सरोज हुनुभयो, हिजो म थिए, अस्ति म थिए, यसरी नै हुन्छ नि त, होइन? तर आजको बसाईमा म तपाईँसँग रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतहरू र त्यहाँमाथि पनि अब चाडबाड आउँदैछ, विशेष गरी अब दशैं आउँदै गर्दा दशैंका भाकाहरू पनि बजारमा छन्, अनि ती सबै खालका भाकाहरू सुनाउने दायित्व पनि हामीमा छ। सँगै आज त विशेष गरी एउटा यस्तो सुमधुर बसाई हो, हाम्रो सरोज लामिछाने भाग्यमानी पनि छन्। किन भन्दाखेरि उनले प्रस्तुत गर्ने अथवा उनले सञ्चालन गर्ने शनिबारको बसाईमा चाहिँ श्रोता दर्शकलाई मनपर्ने भाका चाहिँ सुनाउन पाइन्छ। उहाँहरूको रोजाईमा आज गीतहरू रहनेछन् र टेलिफोन गर्न सक्नुहुन्छ 4541 9300 4541 9300। स्टुडियोको दुईवटा नम्बर हामीले खुल्ला गरेका छौं, यिनै नम्बरको सहारा लिएर इन्द्रणीको बसाईमा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। र विशेष गरी अब दशैं र तिहार आउँदै गर्दा अब यो दशैंका भाकाहरू सुन्दा चाहिँ अब दशैं आउन लागेछ भने जस्तो हुन्छ, त्यसैले दशैंका गीतहरू चाहिँ बढ़ी रोजी दिनुहोला, यो आग्रह पनि म साथीहरूलाई गर्न चाहन्छु। र आजको यस कार्यक्रमलाई बीडीएस इन्टरनेशनलले प्रायोजन गरेको छ। बीडीएस इन्टरनेशनल प्रणाली भन्ने बित्तिकै मोबाइलका लागि सम्झनु पर्ने नाम हो। यो चाहिँ केएल टावरको ग्राउण्ड फ्लोरमा रहेको छ, G21 यसको पसल नम्बर हो। ट्याक्क तपाईँ गेटबाट छिर्ने बित्तिकै, होइन, केएल टावरबाट छिर्ने बित्तिकै फर्स्टमै तपाईँले चाहिँ उताडा आउँदाखेरि तपाईँ अगाडि बढ्दै गर्दाखेरि चाहिँ ट्याक्क तपाईँले बीडीएस मोबाइललाई देख्न सक्नुहुन्छ। बीडीएस इन्टरनेशनल प्राइभेट लिमिटेडद्वारा सञ्चालित बीडीएस मोबाइल केएलमा आएर तपाईँलाई मनपर्ने मोबाइलहरू खरिद गर्न सक्नुहुन्छ। अब यहाँ किस्ताबन्दीको सुविधा छ, तपाईँलाई ब्याज लाग्दैन, फाइनान्स सुविधा छ, होइन, अनि त्यसपछि मजाले आफ्नो हिसाबले पैसा तिर्न पाइन्छ, त्यसरी लिन सक्नुहुन्छ। मात्र तपाईसँग एउटा नागरिकता, दुईवटा फोटो हुनु पर्यो। यति भइसकेपछि चाहिँ तपाईँले बीडीएस इन्टरनेशनलबाट तपाईँलाई चाहिएको मोबाइल चाहिँ त्यहाँको नियमअनुसार केही पेमेन्टहरू गरेर त्यहाँको किस्ताबन्दी भिन्ने बित्तिकै अब डाउन पेमेन्ट कति छ तपाईँले ती डाउन पेमेन्ट गरेर चाहिँ मजासँग आफूलाई चाहिने मोबाइल खरिद गर्न सक्नुहुन्छ। अब मोबाइल किन्दा तपाईँले उपहार पनि प्राप्त गर्न सक्नुहुन्छ है। त्यसैले कहिले फिल्म हेर्न मन लागेको छ, फिल्मको टिकट एफक्यूबाट प्राप्त गर्न सक्नुहुन्छ। अनि तपाईँलाई चाहिँ टक्क सुन्नको लागि, गीत सङ्गीत सुन्नको लागि, होइन, तपाईँले एयरबड्स प्राप्त गर्न सक्नुहुन्छ। अनि तपाईँलाई कभर चाहिएको छ मोबाइल, यी सबै कुराहरू चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बीडीएस मोबाइललाई सम्झनुहोला भन्दै हामी टेलिफोन लिन्छौ। अब नमस्कार हजुर, परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट हो? हजुर, रमेश आज फर्पिङबाट आउनुभयो है। तपाईँ अलि टक्क चाहिँ रमेश भाइ हो भन्नुहुन्छ, खाना खानु भएको छैन जस्तो छ रमेशले है। आज बाँकी नै छौ, त्यही भएर पनि अलि आवाज मधुर आयो कि जस्तो लागेको थियो कि मलाई रमेशले। म त ठ्याक्कै थाहा पाइदिन्छु नि फेरि। के छ फर्पिङतिर? राम्रै छ अरू सबै कुराहरू? हामीले रमेशजीसँग कुरा गर्न सकेनौ कि क्या हो? टेक्निकल सपोर्टमा काठमाडौँबाट जनार्दन हुनुहुन्छ है, जनार्दन नेपालले साथ दिइरहनु भएको छ, अनि म तपाईँसँग कुरा गरिरहेको छु। हाम्रो मित्र रमेशजी फर्पिङबाट आउनु भएको छ, हामी कुराकानी उहाँसँग गरिरहेका छौं, तर आवाज राम्रो नसुनेका कारणले हामीले उहाँलाई विदाई गर्नु पर्यो कि जस्तो अनुभव मैले गरेको छु। हुनुहुन्छ त? हुनुहुन्न। 4541 9300 4541 9300 आउनुहोस्, कुराकानी गरौं। मैले यहाँलाई भनि नै रहेको छु, धेरै दिन भयो म लाइभमा नआएको, विशेष गरी राष्ट्रिय लोकदोहोरी लोक तथा दोहोरी गीत प्रतिष्ठा नेपाल को केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दी, होइन, बर्दीवास महोत्तरीमा सम्पन्न भएको छ र पशुपति शर्माको नेतृत्वमा अब चाहिँ दोहोरी गीत प्रतिष्ठान आएको छ। निवर्तमान अध्यक्ष रीता थापा मगरले एकदम भव्य रूपमा उहाँलाई चाहिँ कार्यकाल आफ्नो अबको चाहिँ 3 वर्षको लागि कार्यकाल बर्दिवास महाधिवेशनबाट सुम्पिनु भएको छ। एकदम सम्पूर्ण टीमलाई हामी बधाई शुभकामना व्यक्त गर्न चाहन्छौ र म आफै पनि लगभग तीन दिन आज होइन बिहिबार गएको थिएँ, शुक्रबार बिहिबार शुक्रबार वहीँ रहेँ, आज शनिबार काठमाडौँ आइपुगेको छु तीन दिनको दिनमा। नमस्कार,
1: नमस्ते।
0: लोक सांगीतिक अभिवादन, तपाईँको आवाज सुन्न पाइयो, अब शुभनाम के हो भनेर सोध्नु पनि पर्यो।
1: तपाईँसँग कुरा गर्ने मौका पाइयो, अर्को साथीले राम्रोसँग बोलिदिनु भएन, मेरो मौका पर्यो।
0: ए त्यस्तो भयो,
1: हजुर।
0: ढकाल धर्मराज, तपाईँका

0: नेपालको नवौं महाधिवेशनलाई भव्य रूपले सफल पारेर सम्पन्न गरेर काठमाडौँ भर्खर आउँदैछु म
1: होइन, अब हेरिरहेको थिएँ मैले समाचारहरूमा देखिरहेको थिएँ, अब जो राम्रो भएछ हाम्रो पशुपति शर्मा अब अध्यक्ष बन्नुभयो के अरे उहाँलाई
0: उहाँ अध्यक्ष बन्नुभयो, वरिष्ठ उपाध्यक्षमा आउनुभयो हाम्रो दीपक खड्काजी होइन, त्यसपछि अब यसरी नै राजु ढकालजीहरू, खुमन अधिकारीजीहरू, पुष्कल शर्मादेखि लिएर धेरै आउनु भएको छ। अनि आज कुन गीत रोज्नु भएको छ ल भन्नुहोस्?
1: आज गीत रोज्नु पाँचै सुन डाइरेक्ट पठाइदिनु
0: हाम्रो, उहाँ अर्को साथी आएर उहाँको आवाज नसुनेको कारणले हुनसक्छ ढकालजी महाराज, भन्नुहोस् न तपाईँले भन्दाखेरि बाहिर हाम्रो साथी यति तगडा हुनुहुन्छ जनार्दन है,
1: आज बाटो हेरे हुन्छ है घरमा दुई रेशम सापको टारा विष्णुमाझीको बजाइदिनुहोस् है,
0: बाटो हेरे हुन्छ है घरमा
1: हजुर दुई चाहिँ है
0: दुई भाग दुई यो रेशम सापकोटाको जनार्दन यही गीत तयारी अवस्थामा राखौं हामी ढकाल धर्मराजसँग छुट्टिएपछि एकजनासँग कुराकानी गर्छौं त्यसपछि गीतलाई सुनाउँछौ। आज त सम्झना समर्पण गरौं,
1: समर्पण गर्नु पर्दाखेरि विशेष गरी है यति बेला रेडियो काठमाडौँ सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झना चाहे, अनि विशेष गरी आज जन्मदिन मनाउने हाम्रो संघ सभाको साथी सपना तामाङ मोक्तान र इलामकी साथी सरिता लोरुङ राईलाई जन्मदिनको शुभकामना, अनि साथीहरू सुन्दै हुनुहुन्छ आशिष नयन, सुमी लिम्बू, हिमा राई, वरुण चञ्चले, सम्झिनी सरस्वतको फेल, सपना खड्का, मन्जु थापा, भाइ निमा शेर्पा, लक्ष्मी छेत्री, स्वरिन शेर्पा, अस्मी सोताङ, भूमिका राई, कुर्गेली आकाश, अनि बहिनी सरिना गुरुङ, कला लिम्बू, लविस्कार सन्तोष छेत्री, बहिनी शान्ति जीशी, अनि बहिनी सुनिता कुलुङ, नाना सुनु सुनिता, सानु कमला, अनि कल्पना तामाङ, अनि छाया गिरी, दिलु सानु याम्पु, शान्ता कुवर दिदी, भाइ निरोज सेवा, प्रीति थामी बहिनी लगायत सबै साथीहरूलाई सम्झदै विदा भयो है त,
0: धन्यवाद छ, एकदम धन्यवाद छ हाम्रो ढकाल धर्मराज अहिले प्रवासमा हुनुहुन्छ, अनि प्रवासमा रहेर यतिखेर हामीलाई टेलिफोन गर्नुभएको थियो, तपाईँ पनि प्रवासमा हुनुहुन्छ टेलिफोन गर्न मन लागेको छ, चाडबाड आउँदैछ अनि यो बेलामा सम्झना गराउन भन्ने लागेको छ भने 4591 300 4591 400 दुईवटा नम्बर खुल्ला छन् आउन सक्नुहुन्छ। टेक्निकलमा रहने हाम्रो साथी जनार्दनले कोही हुनुहुन्छ भन्ने संकेत गर्नुभयो, नमस्कार हजुर।
2: हजुर नमस्ते,
0: परिवर्तन सम्भव छ कसको आवाजलाई भन्नुहोस् त?
2: म शङ्खुवा सभाबाट पवित्र राई,
0: पवित्र राई शङ्खुवा सभाबाट, सन्चै हुनुहुन्छ पवित्र?
2: हजुर सन्चै छु भन्नुपर्छ,
0: मलाई पनि एकदम ठिक छ, के गर्दै हुनुहुन्छ?
2: म यो समयमा बसिराखेको छु भन्नुपर्छ है।
0: ए बसिरहनु भएको छ होइन?
2: हजुर
0: बसिरहेर हामीलाई साथ दिइरहनु भएको छ।
2: हजुर सुन्दै फोन पनि गर्दै फोन पनि लाग्यो, तपाईँसँग कुराकानी गर्न नि पाएँ भन्नुपर्छ है।
0: ल मलाई पनि खुसी लाग्यो आज धेरै पछि गफ गर्न पाइयो होइन।
2: हजुर
0: ल अब गीत हाम्रो ढकाल धर्मराजले रोज्नु भएको छ, यही गीतमा तपाईँले सहमति जनाउनु पर्ने भयो।
2: हुन्छ विशेष फर्स्टमा तपाईँलाई अनि टेक्निसियनमा चाहिँ हुनुहुन्छ उहाँलाई नै अब बस्ने भाका सुनेर इन्जोय गर्नुहोला, बाँकी दिन पनि शुभ दिन भन्न चाहन्छु, अनि भोजपुरतिर रहनु नि घर परिवारलाई पनि धेरै सम्झना माया, अनि भाउजू पुष्पन जली, भाउजू ईश्वरी म्याङलाई पनि कार्य सफलताको शुभकामना दिन चाहन्छु, अनि ज जसले अहिले इन्द्रजी कार्यक्रम सुनेर बस्नु भएको छ मेरो नामसँग परिचित हुन्छ सबै साथीहरूलाई नै अब बस्ने भाका सुनाउँदै र बाँकी समयहरू पनि शुभ दिन भन्दै म छुट्छु, बाई बाई।
0: हस् धन्यवाद छ पवित्राजीसँग पनि कुरा भयो हेर्नुहोस् त, हामीलाई पूर्व मेची र पश्चिम महाकालीसम्मका साथीहरूले टेलिफोन गरिरहनु भएको छ, त्यति मात्र होइन हामीलाई परदेशबाट पनि टेलिफोन आउँछ अनि कमेन्टहरू पनि हुन्छन्, टिकटक कमेन्टहरू पनि म वाचन गर्छु, म दाङघोराईबाट हेर्दैछु है दाजी भनेर हाम्रो हेमन्त आचार्य लेख्नु भएको छ, सुदर्शन बुढा छेत्रीले पनि मिल्छ भने सुर्खेत म छिन्छु, सुर्खेत म भन्नुभएको छ छिन्छु, बधाइदिनु हुन विनम्र अनुरोध गर्छु भनेर लेख्नु भएको छ, अनि दाङघोराईबाट सुन्ने साथी कृष्ण बैकले पनि सबैलाई सम्झना अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ, चन्द्रमणि सर तपाईँ सधैँभरि सुन्छु हेर्छु, सम्झना माया दुर्गा भवानीले सबैको कल्याण गरून् यही भन्न चाहन्छु भन्नुभएको छ, हाम्रो निशब्द कार्की यो नामबाट सबिन कार्कीले पनि सुन्दै हुनुहुन्छ, मलेसियाबाट दाईलाई सुन्दैछु, राम्रो लाग्छ, सरोदालाई धेरै सम्झना भन्नुभएको छ, अनि सुन्तामणि सुन्तामणि सुन्तामणि घिमिरे

सुन्दै रहेर्दै बेंगलोरबाट भन्नुभएको छ, सबैलाई सम्झना गर्न चाहनु भएको छ। सन्डी काठुङ्गानालाई पनि हामीलाई हेर्दै हुनुहुन्छ, अनि कमला सुनारदेखि लिएर राज मगर हुनुहुन्छ, अनि ज्योतिमान लोहारले पनि हामीलाई साथ दिइरहनु भएको छ। गुड मर्निङ चन्द्रमणि दाई भनेर लेख्नु भएको छ। अनि अर्को साथी उहाँ चाहिँ मन्जित सुनार हुनुहुन्छ है, मन्जितले पनि हेर्दै र सुन्दै, भरत मगरले सुन्दै, अनि अर्को साथी हुनुहुन्छ उहाँ लाहुरी हुनुहुन्छ, यहाँलाई सम्झना। अनि कविता थापाले पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि धेरै धेरै साथीले हेरिरहनु भएको छ, कमेन्ट गर्न सक्नुहुन्छ। अब हामी गीत राख्छौं, एउटा गीत राख्छौं जुन गीतलाई तपाईँको रोजाइमा छ, अनि सहमति जनाउने साथी पवित्र, रोज्ने साथी ढकाल धर्मराज हुनुहुन्छ, राख्दैछु।

0: देशैभरका विभिन्न रेडियोबाट इन्द्रनलाई सुनिरहनु भएको छ। बीडीएस मोबाइलले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। केवल टारको ग्राउन्ड फ्लोरमा तपाईँले बीडीएस मोबाइललाई भेट्न सक्नुहुन्छ र बीडीएस मोबाइल चाहिँ बीडीएस इन्टरनेशनल प्रालीद्वारा सञ्चालित छ र तपाईँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ अनि सस्तो मूल्यमा राम्रा राम्रा मोबाइल चाहिएको छ भने तपाईँले टेलिफोन गरेर पनि थप जानकारी लिन सक्नुहुन्छ। म टेलिफोन नम्बर पनि तपाईँलाई उपलब्ध गराउला, यो पनि जानकारी म यहाँलाई गराउन चाहन्छु। त्यसैले बीडीएस मोबाइललाई सम्झनुहोला, केएल टारको फर्स्ट फ्लोरमै छ भनेको ग्राउन्ड फ्लोरमै रहेको छ। आउँदा आउँदै तपाईँले मोबाइललाई ट्याक्कन देख्न सक्नुहुन्छ, बोर्ड छ बीडीएस मोबाइल, अनि जानुहोस् मजासँग आफूलाई मन परेको मोबाइल चाहिँ खरिद गर्न सक्नुहुन्छ। है किस्ताबन्दीमा पनि छ, सबै कुराहरूको सुविधा छ त्यहाँ, एकपटक जानुहोला। टेलिफोन आइसकेको छ 4591300 र 400 मा। आज सरोज लामी छानेको अनुपस्थितिमा म चन्द्रमणि छु। नमस्कार हजुर।
1: दाइ नमस्ते।
0: परिवर्तन सम्भव छ?
1: परिवर्तन सम्भव छ भाइ, के छ खबर, सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छु। कसको आवाज?
1: म यता सुदूरपश्चिम डोटी देखिन हो, मिलन मार्सक।
0: मिलन मार्सक प्यारो मान्छे ल, अनि अहिले अहिले उतै हो नि?
1: म आज भोलि यतै छु भाइ, गाउँतिरै छु, दसैँ आएर अब आउँछु म, दसैँ पछि फेरि भेटघाट हुन्छ।
0: अब दसैँ मानेर काठमाडौँ आउने सोच बनाउनु भयो मिलनले, होइन त?
1: एकदम एकदम
0: ल, खुसी लाग्यो आज धेरै पछि कुरा गर्न पाइयो। अब कुन गीत रोज्नु भएको छ आज मिलन?
1: आज मैले दसैँको गीत रोजे, आज खेम सेन्चुरी दाएको भर्खरै बजारमा नयाँ उपलब्ध भएको छ, त्यही गीत रोजे आज।
0: ओके, अनि तपाईँलाई थाहा छ तपाईँलाई मनपर्ने कलाकार खेम सेन्चुरी राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो।
1: प्रायः त सम्भवतः लोक क्षेत्रकै सबैभन्दा राम्रो कलाकार उहाँ छ
0: है,
1: एकदम मलाई मन पर्छ।
0: त्यही भएर देशैभरका साथीहरूले भोट हाले जस्तो छ, होइन?
1: एकदम एकदम।
0: अनि तपाईँलाई थाहा छ केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट दुईजना साथीहरू आउनु भएको छ?
1: दुईजना हुनुहुन्छ अहिले।
0: हो, हाम्रो अछामी बड्डो,
1: अछामी बड्डो एउटा गायक,
0: उहाँ पनि आइसक्नु भएको छ। अनि त्यसपछि हाम्रो नवीनजी आउनु भएको छ, ल उहाँहरूलाई पनि शुभकामना, होइन त?
1: शुभकामना।
0: ल, अब सम्झना समर्पण गर्नुहोस् गीत मार्फत।
1: सम्झना समर्पणको लागि तपाईँलाई अनि टेक्निकल सपोर्टका मित्रलाई अनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जतिले पनि अहिले इन्द्रणी घन्किरहेको छ, इन्द्रणी सुन्दै हुनुहुन्छ, तपाईँ सम्पूर्ण आदरणीय मनहरूलाई सम्झन
0: चाहन्छु। हाम्रो मिलन मार्सकसँग हामीले कुराकानी गरिसकेका छौँ, अब पालो तपाईँको हो। टेक्निकल सपोर्टमा जनार्दन हुनुहुन्छ, जनार्दनले टेलिफोन आइसके भनेर मलाई संकेत गर्नुभयो। नमस्कार हजुर।
2: हजुर दाइ नमस्कार।
0: कसको आवाज हजुर?
2: म उर्मिला थापा मगर बोल्दैछु।
0: उर्मिला थापा मगर रामेछापबाट हो?
2: हजुर एकदमै।
0: ठिक, हाम्रो पुरानो मित्र, हामीलाई सुन्ने, हामीलाई लाइभमा हेर्ने अनि सल्लाह सुझाव दिने, होइन हो नि?
2: हजुर।
0: अहिले कहाँ हुनुहुन्छ?
2: हजुर
0: अहिले चाहिँ कहाँ हुनुहुन्छ? दोरम्बामै हुनुहुन्छ है। अनि दसैँ आउँदैछ, अब त लगभग धेरै दिन पनि बाँकी छैन। दसैँको कस्तो छ, के छ चहल पहल गाउँ बस्तीको, सुनाउन। अब पहिला पहिला जस्तो सेतो माटो होइन अनि कमेरो रातो माटो लिन जानुपर्छ कि पर्दैन गाउँ बस्तीमा? कस्तो रमाइलो हुन्छ नि त्यो टक्क लिन जाँदाखेरि, होइन? रातो माटो र कमेरो लगाएर चाहिँ टक्क घर लिपोत गर्दा कति राम्रो देखिन्छ, त्यो साँच्चै के अर्ग्यानिक हो नि त। ल, अब साथीले गीत रोज्नु भएको छ, सम्झना समर्पण गर्नुहोस् त उर्मिला।
2: हुन्छ, धेरै लामो समय पछाडि आज कुरा गर्न पायो, मिठो आजको धनी हजुरलाई नै मिठो सम्झना गर्न चाहन्छु। नेपाली मित्र लगायत रेडियो सम्पूर्ण हिंसको लागि र विशेष गरी चाहिँ मेरो प्यारी बहिनी रोशनी थापा मगर र साथी अन्जु मोक्तान लगायत मनिका बुढा थोकीको चाहिँ आज जन्मदिन परेको छ, उहाँहरू तिनैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्छु। लगायत जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ सबैलाई सम्झना र अब विशेष आज भाइ र छोरो चाहिँ केटिएमदेखि गाउँसम्मको यात्रामा छ, उनीहरूलाई पनि राम्रोसँग आवै शुभ यात्रा भन्दै सबैलाई मिठो सम्झना भन्दै छिट्छु।
0: ल, धन्यवाद है, एकदम धन्यवाद छ। अब हामी गीत राख्छौ, जनार्दन सुनाऊ, यतिखेर ब्रियस मोबाइल ले प्रायोजन गरेको व्यवसायमा यो गीत

0: यसै भरका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ प्रसारण भएको अनि रेडियो काठमाडौँ एचडी त्यस्तै गरी चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत प्रसारणमा नेपाली पात्र हाम्रो पात्रबाट पनि सुनिरहनु भएको बीडीएस मोबाइल साबहिल केरल टावरद्वारा प्रायोजित इन्द्रेणीको समधुर बसाईमा हुनुहुन्छ। आज शनिबार हो, शनिबार भनेको छुट्टीको दिन, काम गर्नेहरूको लागि, अफिस जानेहरूको लागि फुर्सद छ, अनि कतिले प्लान बनाउनु भएको होला घुम्नको लागि, कति आफन्तीकोमा जाँदै हुनुहुन्छ, कति साथीकोमा जाँदै हुनुहुन्छ, अनि यसरी नै आजको दिनलाई घर परिवारको साथमा, साथीभाइको साथमा व्यतीत गर्ने सोचमा हुनुहुन्छ अथवा कति यात्रामा हुनुहुन्छ होला, कति यात्राबाट फर्कदै हुनुहुन्छ गन्तव्यसम्म, यसरी नै तपाईँका यात्राहरू चाहिँ अगाडि बढ़िरहेका छन्। अनि दशैंको बेलालाई मोबाइल किन्नु परेको छ, त्यो पनि राम्रो एउटा मोबाइल फोन किनेर चाहिँ अहिलेको पाली होइन त्यसबाट फोटो खिच्ने, टिकटक बनाउने, रिल्स बनाउने, त्यसपछि टक्क पोस्ट गर्ने होइन, अलि अगाडि किन्ने भनेको दशैंकै बेलामा किन्छु भन्न पनि बस्नुभएको होला, अनि कति साथीहरू तिहारमा किन्छु भन्न बस्नुभएको होला चाडबाडमा, होइन तपाईँले चाहिँ मोबाइल अहिले दशैंकै बेलामा किन्न सक्नुहुन्छ, किनभने दशैंको बेलामा आफूभन्दा ठूला बडाबाट होइन आशीर्वाद लिएको, टीका ग्रहण गरेको, फोटो खिच्नु पर्यो, त्यसपछि देउसी भैलोको लागि पनि त्यसले काम गरिहाल्छ, त्यसैले पनि बीडीएस मोबाइलमा आएर तपाईँलाई मनपर्ने मोबाइल चाहिँ खरिद गर्न सक्नुहुन्छ। टेलिफोनमा कोही हुनुहुन्छ, गीत रोज्ने बसाई हो आज, विशेष गरी चाडबाड नजिकै गर्दा परदेशीहरू घरदेशीहरू तडपिरहेको अवस्था हुन्छ, कतिको अहिले सँगै दशैं मनाउन नपाउने अवस्था पनि होला घर परिवारमा, कति वर्षौंसम्म पनि आफ्ना आफन्तसँग भेट नभएको कथा पनि होला, अनि अब त म यो पाली जसरी पनि आफ्नाहरूसँग यो खुशी बाँड्छु, दशैं मनाउँछु, तिहार मनाउँछु भनेर परदेशीका दाजुभाइ दिदीबहिनीहरू छुट्टीमा घर फर्कदै हुनुहुन्छ होला होइन, कतिको छुट्टी मिलेको छ, कति भर्खरै जानुभयो होला विदेश होइन, अब भर्खर जानेको लागि त आउन मिलेन, एक वर्ष अगाडि गएको साथीहरूलाई पनि कति बाध्यता व्यवस्था हुन्छ त्यसले गर्दा पनि मिलेन, समय मिलेसम्म घरदेश आउने चाहना कसलाई पो हुँदैन, सबैलाई हुन्छ होइन, यही हो अब दशैं भन्ने बित्तिकै सबैजना सँगै होस्, दशैं मनाउन पाइयोस्, रमाइलो होस् भन्ने हुन्छ, तर बाध्यता व्यवस्थाले अब कतिलाई त्यहाँ ढाकिदिन्छ, ती कारणले सबैको सबैसँग भेट हुन नसक्छ। कोही हुनुहुन्छ यतिखेर? नमस्कार,
1: गुड मर्निङ, नमस्कार दाइ।
0: हजुर, कसको आवाज हो नि, कहाँबाट?
1: म ललितपुरबाट भूमिका राई।
0: भूमिका राई तामाङ हो?
1: हजुर दाइ, हजुर।
0: अनि अहिले तपाईँ चाहिँ ललितपुरमा हुनुहुन्छ?
1: हजुर।
0: आज शनिबार टक्क छुट्टीको दिन टेलिफोन गर्छु भन्न सोच्नु भएको थियो होला, टक्क टेलिफोन लगाउनु भयो, टक्क गफ भयो, आज सरोज आउने ठाउँमा चन्द्रमणि टक्क आउनु भएको रहेछ भन्न पनि अझै रमाइलो मान्नुभयो होला होइन?
1: हजुर दाई, एकदमै धेरै समय पछि बोल्न पाए,
0: अब साथीभाइलाई सम्झना समर्पण गर्ने अनि गीत सुनाउने त होला नि होइन, रोज्ने त होला नि?
1: हजुर दाई, मैले चाहिँ रातो टिका देउतालाई पुजेसी भन्ने सङ्ग्रह दिनु न ल।
0: बाहिर भन्नुभएको छ नि?
1: हजुर हजुर।
0: उहाँ यस्तो तपाईँले भन्ने बित्तिकै उहाँले तयारी बनाएर अब प्रस्तुत गर्नै बाँकी छ दाई भनिसक्नु भएको छ। हुन्छ, अब साथीभाइलाई सम्झना समर्पण गर्नुहोस्।
1: विशेष गरी चाहिँ दाई हजुरलाई नै सम्झना गर्न चाहिँ धेरै समय पछि कुरा गर्न पाए, एकदमै खुसी नै लाग्यो, त्यस्तै मिसनमा बस्नु दाईको लागि पनि, अनि केही साथीहरू हुनुहुन्छ, पूर्वेली आकाश राई, आशिष नाइन बस्ने, बोबी श्रीष मगर, लक्ष्मी छेत्री, सविता राई, एक्सन विराज, रविन मगर, ढकाल धर्मराज, सरसदा पोखरे, मित्र आले, अनि रन्जित राई, तीर्थ राई, सुरज राई, दिदी बिमला भुजेल, रोमन मुक्तन तामाङ, अनि धेरै साथीहरू त हुनुहुन्छ, दिलदेखि रिया, मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई सम्झना गर्दै छुटिन्छु ल, बाई बाई।
0: हस् हस्, धन्यवाद छ। भूमिका राई हुनुहुन्थ्यो, कुराकानी भइसकेको छ, अब पालो कसको त भन्दा तपाईँकै हो, आउनुहोस् न गफ गरौं। 4591300 4591400 यो दुईवटा नम्बर खुल्ला छ। नमस्कार, चुट्युट, अब चाहिँ गीत राखौं, के छ अवस्था, हुन्छ भन्नुभएको छ। अब त्यही हो, दोहोरी गीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भयो महोत्तरी बर्दीवासमा, धेरै साथीहरूसँग भेट गर्न पाइयो होइन, अनि धेरै वर्ष भएको थियो नभेटेको, नभेटेलाई पनि भेट्ने अवसर मिल्यो, परदेशमा रहेकाहरू भोट हाल्नको लागि घरदेशमा आउनुभयो दोहोरी गीत प्रतिष्ठानको, अनि त्यही हो, अब सबैसँग भेट हुने अवसर जुरेको छ, अझ यो दशैंले धेरैलाई मिलन गराउनेछ, भन्दै अब यतिखेर म गीत राख्छु, त्यसपछि आउँछु, सुन्दै रहनुहोला।

0: हामी देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ प्रसारणमा रहेको लोकगीत र संगीतको एउटा फरक बसाई इन्द्रणीसँग रहेका छौं र आजको यस कार्यक्रमलाई बीडीएस इन्टरनेशनल प्राइभेट लिमिटेडद्वारा संचालित बीडीएस मोबाइल केयल टावरले प्रायोजन गरेको छ। फेसबुक पेजमा बीडीएस इन्टरनेशनल प्राइभेट लिमिटेड सर्च गरेर पनि लाइक कमेन्टहरू शेयरहरू गर्न सक्नुहुन्छ। त्यहाँ तपाईँ अझ बढ़ी बुझ्न चाहनुहुन्छ भने तपाईँले फेसबुकमा बीडीएस इन्टरनेशनल प्राइभेट लिमिटेड सर्च गर्न सक्नुहुन्छ। ग्राउण्ड फ्लोरको G21 यो सप नम्बर रहेको छ, यो जानकारी गराउँछु। अनि तपाईँ मोबाइलको अब सर्भिसिङ रिपेयरमा होइन यी सबै कुराहरू प्राप्त गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईँले त्यहाँ चाहिँ एक वर्षको इएमआई 0% चाहिँ प्राप्त गर्न सक्नुहुन्छ, सर्भिस चार्ज लाग्दैन। त्यसैले तपाईँले आज नै बीडीएसलाई सम्झनुहोला। टेलिफोन गर्नको लागि 98019-56509 98019-56509 र 98147-6484 पनि टेलिफोन गरेर बीडीएस मोबाइलका बारेमा बुझ्न सक्नुहुन्छ। टेलिफोन ल्याउ, जनार्दन के छ अवस्था, ठिक छ भन्नुभएको छ। चन्द्रदाई जय संगीत मिठो सम्झना, माया छ हजुरको भोइसको फ्यान, आज भोलि जापान आएको छु यतैबाट सुन्दैछु भन्नुभएको छ। दिपेन्द्र कुमार डीसीले पनि हामीलाई सुनिरहनु भएको छ, अनि विरोध थिङले पनि सुन्दै हुनुहुन्छ। त्यसपछि हामीलाई मेनुका गुरूङले सामाखुसी काठमाडौँबाट साथ दिइरहनु भएको छ। विमला पोखरेल हुनुहुन्छ दाङ घोराईबाट सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। तीर्थ सुवेदी हेमन्त आचार्यले अध्यक्षमा कसले जित्नुभयो भन्नुभएको छ। चर्चित लोकदोहोरी गायक अनि पशुपति शर्मा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय नवौं अध्यक्ष बन्नुभएको छ, यो जानकारी यहाँलाई गराउँदै टेलिफोन आइसकेको छ। हजुर नमस्कार।
1: हजुर नमस्ते, नमस्कार।
0: कसको आवाज हो?
1: हजुर म टंक किरात बोल्दैछु।
0: हो टंक किरातसँग पनि गफ गर्न पाइन्छ? टंकसँग गफ गर्न, ढकाल धर्मराजहरूसँग गफ गर्न चाहिँ शनिबारै आउनुपर्ने के?
1: शनिबार अलिकति फुर्सद
0: हो त्यही भएर भनेको। ठिक छ, हाम्रो सरोदले गफ गर्नुहुन्छ। सलोदले गफ गरे पनि इन्द्रणीमा बोलिसकेपछि मैसँग बोलेको जस्तो लाग्छ कि टंक।
1: हजुरहरूसँग पहिला त एकदमै शनिबारको यो समयमा बोल्ने मौका पाइराखेको
0: मैले। अब अहिले चन्द्रमणि पनि हप्तामा एक दिन त बिदा बस्नु पर्यो नि भन्ने सोचेर सरोजीलाई टक्क प्रसारणको लागि दिए। उहाँ हुनुहुन्छ,
1: हजुर आउँदा पनि हाम्रो सरोज सर आउँदाखेरि पनि इन्द्रणी कार्यक्रम यति रंगीनमय बनेर जान्छ, ताकि तमाम विभिन्न ठाउँका श्रोता सहभागिता जनाएर हामीले आफ्नो मन परेका गीत संगीतहरू सुनेर रमाइलो गरेर दिनहरू व्यतीत भइराखेको पनि छ होइन। तर निकै लामो समय पछाडि हजुरसँग कुराकानी गर्ने मौका मैले
0: म पनि आज खुसी छु टंक, एकदम प्यारो मान्छे तपाईँसँग गफ गर्न पाउँदा खुसी छु। यही हो, अब म पनि केही दिन जनकपुर यता मधेस प्रदेशतिर रहे, त यहाँले थाहा पाइहाल्नुभयो राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपालको कार्यक्रमले गर्दा। त्यही अब त्यसपछि म केही दिन एब्सेन्ट रहे, साथीहरूले सञ्चालन गर्नुभयो, आज आएको छु। अनि फेरि आज हाम्रो सरोज चाहिँ मलाई आज अलिक सन्चो भएन कि क्या हो दाई भने हुन् कि जस्तो लाग्यो, हुन पनि हो उनले अलिक अल्छी गरे हुन् कि जस्तो पनि कता कता लाग्यो होइन। अनि त्यसपछि हजुर हजुर टंक सुन्नु भएको छ?
1: मैले अहिले सुने एउटा गीत
0: कुन गीत भन्नुहोस् त आज?
1: युक्त गुरुङ र सायत्री शाहले गाउनु भएको दाई त मेरो लाखुरा जाने म बहिनी त सम्झेरै रहिरहने। यो गीत हाम्रो आशिष मेन बस्नेत काठमाडौँबाट, हाम्रो गगन तेह्र थुमे झापाबाट सुन्दैन सबैलाई मिठो सम्झना, सरिन्द राव क्याली मेलम सिन्धु बालचोकबाट होइन, अरू वरुण चञ्चले हिमा राई बहिनी भोजुरबाट सबैले मिठो सम्झना छोड्दै छुट्टिन्छ। नमस्ते,
0: हस् धन्यवाद सर। टंक किरात पूर्वबाट आउनु भएको थियो, टेलिफोनहरूको आइसकेको छ। हामी बीडीएस इन्टरनेशनल प्रालीद्वारा संचालित बसाईमा छौ बीडीएस मोबाइलद्वारा। नमस्कार हजुर।
2: हेलो नमस्ते, नमस्कार हजुर।
0: हजुर को बोल्नुभयो, कहाँबाट हजुर
2: बोल्दैछु? बानेश्वरबाट सपना।
0: सपना खड्का
2: हजुर
0: सन्चय हुनुहुन्छ?
2: सन्चय भन्नाले पनि अलि हल्का हल्का टाउको दुखिरहेछ।
0: यहाँलाई स्वास्थ्य लाभको कामना पनि गरे।
2: थ्याङ्क यू हजुर।
0: अनि अनि दसैँ आउँदैछ, के छ त चहल पहल भन्नुहोस्?
2: दसैँ एकदमै रमाइलो छ, तर मेरो गाउँमा जाँदिन, यही हुन्छु हजुरलाई खाजुर तिहार मात्रै जान्छु म त।
0: दसैँ पनि यही मनाउनु पर्छ त्यसो भए हामी है।
2: हजुर हजुर हजुर।
0: ल अब टङ्कले गीत रोज्नु भएको छ, टङ्क किराँतले
2: एकदम राम्रो गीत रोज्नु भएको छ।
0: अब त्यो गीतसँगै सम्झना समर्पण गर्नुहोस् न त सपना।
2: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि हाम्रो जनार्दन सरलाई पनि, अनि यति बेला सुन्दै हुनुहुन्छ तयारी साथी मन्जु थापाले हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु है, मेरो त फोन लागेन भन्दै हुनुहुन्छ है त।
0: हस् धन्यवाद।
2: अनि यति बेला सुन्दै हुनुहुन्छ तयारी साथी मन्जु थापा, श्री नमस्कार आशिष नायन ढकाल धर्म लागि धेरै धेरै सम्झना, मिठो माया वरुण चञ्चले हुनुहुन्छ, धेरै हुनुहुन्छ है सम्पूर्ण साथीहरूलाई, कोही कसैलाई बिर्सेको छैन सपनाले, विशेष गरी नाम छिटेका साथीहरूलाई बिजी भएको कारणले नाम सक्न सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छ है त। नमस्ते,
0: हस् धन्यवाद। अब हामी इन्द्रणीको बसाईमा गीत सुनाउँछौ, बीडीएसका बारेमा जानकारी गराइरहेका छौं र मोबाइल सर्भिसिङ रिपेयरिङ सबै कुराहरू हुन्छ होइन, तपाईँ मात्र यो कार्यक्रम सुनेर म चाहिँ तपाईँकोमा मोबाइल किन्न अथवा खरिद गर्न आएको भनेर नयाँ मोबाइल किने पनि भयो, पुरानो मोबाइल छ सर्भिसिङ गरे पनि भयो, रिपेयरिङको सुविधा छ अनि ईएमआई को सुविधा छ है, त्यसैले आज नै सम्पर्क गर्नुहोस्, मात्र एउटा तपाईँको नागरिकताको फोटोकपी र दुईवटा पासपोर्ट साइजको फोटो लिएर बीडीएस इन्टरनेशनलमा आउनुभयो भने मोबाइल लिएर जान सक्नुहुन्छ, त्यसमा 40% डाउन पेमेन्ट छ, यो जानकारी गराउँदै नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो कहाँबाट हजुर?
3: हजुर भाइ, म प्युठानबाट, एमबुडा।
0: एमबुडा?
3: हजुर हजुर।
0: प्युठान का कुन ठाउँमा हुनुहुन्छ प्युठानको?
3: म प्युठान नौबहिनी
0: नौबहिनी गाउँपालिकाबाट होइन त?
3: हजुर।
0: ल त्यहाँ रहनुभएका सबै सबै साथी जसले हामीलाई सुनिरहनु भएको छ सबैलाई मिठो सम्झना है।
3: हजुर हजुर हुन्छ।
0: अनि रेडियो कुन सुनिरहनु भएको छ अहिले तपाईँ?
3: अहिले मैले रेडियो मान्डवीबाट सुनिरहेको छु सर।
0: ल मान्डवीका सबै साथीलाई नमन छ, यो आवाजलाई दूरदराज पुर्याउने क्रममा मान्डवीले त्यहाँ महत्वपूर्ण योगदान भूमिका निर्वाह गरिरहेको छ, रेडियो मान्डवी लगायत सबैलाई सम्झना गर्दै अब गीत रोजिसक्नु भएको छ, सहमति जनाउन त।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दाङ, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61694।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
13: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
14: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
11: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
16: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। क्षमता भन्दा बढ़ी चुनडुङ्गा बोकेर सञ्चालन भइरहेका टिप्परहरूलाई सल्यान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको कपुरकोटमा शनिबार बिहान आज गरिएको जाँचका क्रममा मापदण्ड विपरीत चुनढुङ्गा ओसार पसार गरिरहेका 17 देखि 18 वटा टिप्पर नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरीका अनुसार क्षमता भन्दा बढ़ी चुनढुङ्गा बोकेर जोखिमपूर्ण रूपमा सवारी चलाउने व्यवसायी तथा चालकलाई यसअघि पटक पटक सचेत गराइएको थियो, तर प्रहरीको आग्रह र चेतावनीलाई व्यवस्था गर्दै ओभरलोड ढुवानी जारी राखिएको र स्थानीय स्तरमा जनगुनासो बढ़ेपछि कार्यवाही थालिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका टिप्परलाई नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डीजीएसपी दीपक पातलीले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिन अघि पनि 15 वटा भन्दा बढ़ी टिप्परलाई कार्यवाही गरिएको थियो। रोल्पाको त्रिवेणीबाट सल्यानको कपुरकोट हुँदै दाङका विभिन्न सिमेन्ट उद्योगसम्म चुनढुङ्गा ढुवानी गर्न हाल दैनिक करिब 50 देखि 60 वटा टिप्परहरू सञ्चालन हुने गरेका छन्। यसअघि करिब 100 वटा टिप्पर सञ्चालन हुने गरेकोमा पछिल्लो समय यो संख्या केही घटेको स्थानीयवासीहरूले बताएका छन्। नियमित गस्तीका क्रममा रहेका प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 31 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, कास्की र कैरालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका 5, रानी जरूवाबाट 1, नवलपरासी पूर्वको देवसुली नगरपालिका 16, टागीकोटबाट 1, बाँकीको डुडुवा गाउँपालिका 1, पिपरावाबाट 10 किलोग्राम गाजा सहित सोही स्थानका राम नरेश कुर्मीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सवारी दुर्घटनाको जोखिम कम गर्न तथा सड़कमा लेन अनुशासन कायम गराउने उद्देश्यका साथ दाङको तुलसीपुर 6 स्थित डिभाइन टेम्पल एजुकेशन फाउण्डेशनले तुलसीपुरको कुमराहा चोकमा सड़क डिभाइडर उपलब्ध गराएको छ। सो क्षेत्रमा डिभाइडर नहुँदा सवारी साधनहरूले लेन अनुशासन उल्लंघन गर्ने र दुर्घटनाको सम्भावना उच्च रहने भएकाले फाउण्डेशनले यो सहयोग गरेको हो। डिभाइडर स्थापना कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुली, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका सम्बोधिताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगायतको उपस्थिति रहेको थियो। कडुवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी 3 वर्षीय बालिकाको मृत्यु भएको छ। उनकी आमा पनि उपचारपछि डिस्चार्ज हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसीका अनुसार गढुवा गाउँपालिका 1 वनघोष्री निवासी ऋषि माझीकी श्रीमती 26 वर्षीय सुप्रिया माझी र उहाँकी छोरी 3 वर्षीय लक्ष्मी माझी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। उनीहरूलाई उपचारका लागि भालुबाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल पुर्याइएकोमा राति 11:10 चिकित्सकहरूले मृत घोषणा गरेका थिए। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको छ। उनीहरूले असोज 21 गते साँझ जंगली च्याउ खाएको बुझिएको छ। र बर्दियामा माछा मार्न नदीमा गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ। गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परि मधुबन नगरपालिका 3 कोठिया घाटकी 50 वर्षीय पुष्पा लामिछानेको मृत्यु भएको हो। स्थानीयको अनुसार लामिछानेले शुक्रबार बिहान माछा मार्न नदीमा जानुभएको थियो। दिउँसोसम्म घर नफर्किएपछि उहाँको खोजी शुरू गरिएको थियो। खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो। खोजीका क्रममा लामिछानेको शव शुक्रबार राति 10 बजे नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी उपरीक्षक
रेशम बोहराले बताउनुभयो। हौस त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्ने गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नु भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
12: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
9: सम्पर्क फोन नम्बर 082-5635-0027
12: 98-41-68-47-46
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आतेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
15: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-4-78-23-572
17: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
6: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
16: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: Bengal Rebels, Meru Everest.
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टि रोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दाङबासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
2: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
1: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
2: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
1: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
2: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
1: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
2: सम्पर्क स्थान: पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, भुराही, दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98-49-25-700।

0: Vianetco, buy one, get one free offer. Ma, 3 महीना को 125 Mbps internet. रु 2700 मा खरीद गर्दा. Free internet package. नया जडान को लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महीना free internet. Vianet, अब सबै connected.
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा.
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ. बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ.
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा.
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड. सम्पर्क फोन नम्बर 082-561-6994. सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944.
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो. टाइम पासको लागि निस्केको नि काका.
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु.
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो. विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान. तल्लो घरे काइलो पनि त्यहीबाट गएको. राम्रो पैसा कमाइरहेछ त्यसले.
8: ल ल काका, गइहाले म.
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने. अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ.
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ. साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने.
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र. मोबाइल नम्बर 98-578-45-226.
12: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
9: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ.
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ.
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल. सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ.
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
12: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
12: कान सुन्न नसक्ने का लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
5: घाँटी दुख्ने, घाँटी को एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान्स यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभयो। खड्गेले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दर भन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसंचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसरी पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोड़िएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवासदिन गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणा सहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइचिन आयोगमा आउँदो कार्तिक 1-7 गते अर्थात अक्टोबर 18-24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पलिसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा कास्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदवर ग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दा, पिसाब पोल्ने समस्या,
15: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँचने मिति यही असोज 30 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825 90410, मोबाइल नम्बर 98478 28913 र 98095 12871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908 47 0825908 47।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601 98578-35990 98578-31684।
21: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: 火星人。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम प्रीसिन टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेस्टिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो चित्त लगाएको।
1: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: दाङबासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
3: यसुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
2: दसैँ तिहार विशेष अफर
3: इएमआई र एक्सचेन्ज सुविधा
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
3: 56 जनालाई विकली विनर प्राइज
2: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर
3: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका
4: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दान
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलइडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै छलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरु र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578745226।

दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचन अहिले पनि जारी छ। बिहान 8:30 देखि शुरू भएको मतदान बेलुकी 5 बजेसम्म समय तोकिएको निर्वाचन समितिका संयोजक मणिराम आचार्यले जानकारी दिनुभएको छ। निर्वाचन मार्फत 3 वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। उहाँका अनुसार सहज रूपमा मतदान गर्नका लागि 12 वटा बुथ बनाइएको छ। उद्योग वाणिज्य संघमा मतदान गर्ने 3,777 जना मतदाता रहेकोमा हालसम्म 1,050 मत खसेको बताइएको छ। उद्योग वाणिज्य संघ दाङको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाको रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार गहतराज प्रतिस्पर्धामा रहनु भएको छ। यसै गरी वरिष्ठ उपाध्यक्षमा शरद प्रसाद अधिकारी, महेन्द्र बुढाथोकी, भरत प्रसाद रेग्मी प्रतिस्पर्धामा रहनु भएको छ भने उद्योग उपाध्यक्ष पदका लागि गेहेन्द्र बहादुर बस्नेत र मन बहादुर बुढाथोकी रहनु भएको छ। लुम्बिनी प्रदेशभरिको ठूलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार सेवा र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ। स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति नहुँदा अस्पतालले करार, अस्थायी तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ। अस्पतालको स्वीकृत दरबन्दी 372 जनाको रहेकोमा स्थायी पदपूर्ति 204 जना मात्र छन्। मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि 1,022 जना जनशक्ति कार्यरत रहेको बताउनुभयो। उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढ़े पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन। अस्पतालमा 8 तहका मेडिकल अधिकृतका लागि 47 पद स्वीकृत रहेकोमा 17 जना मात्रै स्थायी छन्। करार तथा अन्य व्यवस्थापन समेत गरी 91 जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। त्यसै गरी 221 स्वीकृत दरबन्दी रहेको नर्सिङ सेवामा 83 जना स्थायी छन् भने अस्थायी करार र छात्रवृत्ति समेत गरी 330 जना कार्यरत रहेका छन्। रूकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तरोन्नति तथा कालोपत्रीको काम शुरू भएको छ। जिल्लाको मुसिकोट नगरपालिका स्थित शीतल पोखरीबाट झुलखेत हुँदै चुनबाङ जोड्ने सड़कको स्तरोन्नति शुरू भएको छ। ग्रामीण सड़क सञ्जाल सुधार आयोजना मार्फत स्तरोन्नति आह्वान भएको हो। आयोजना प्रमुख हरि ओलीका अनुसार 18.4 किलोमिटर सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रीका लागि काम शुरू भएको छ। सड़क निर्माणका लागि रायमाझी थुदुङ पाण्डे जेवीसँग असोज 1 गते सम्झौता भएको छ। 2 वर्षभित्र निर्माण सम्पन्न हुने यस कार्यका लागि निर्माण व्यवसायसँग 34,18,2829.58 रूपियाँमा सम्झौता भएको छ। यो सड़कले मुस्टिकोट नगरपालिका 4, 6, 9 र 9 हुँदै लुम्बिनी प्रदेशको रूकुम पूर्वमा पर्ने चुनबाङ गाउँ जोड्नेछ। पटक पटक योजना र बजेट विनियोजन हुँदा पनि लथालिङ्ग अवस्थामा पुगेको यो सड़कको स्तरोन्नतिको काम शुरू भएपछि स्थानीयवासी आशावादी भएका छन्। र गढवा गाउँपालिका र दाङमा जंगली च्याउ खाँदा 1 जना 3 वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका 1 वनगोष्ठी निवासी 3 वर्षीय लक्ष्मी माझी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। लक्ष्मी र उनकी 26 वर्षीय आमा सुमित्रा माझी जंगली च्याउ खाएर बिरामी परेका थिए। उनीहरूलाई उपचारका लागि भालुबाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लम्ही अस्पताल ल्याइएकोमा राति 11:10 चिकित्सकले मृत घोषणा गरेका थिए। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भइसक्नु भएको छ। अवस्थ दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: दीपक श्री, सम्पर्क मोबाइल 98477
8: र 98578 30689।
9: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: गंगा रेडियस मेरो एवरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: गजब ऑफर आयो। कसरी बेकरी र बीएन फूड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बीएन फूडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्।
4: संचालक नरेश कुमार श्रेष्ठ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
1: दाङबासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
9: सम्पर्क नम्बर 082-567-0001 र मोबाइल नम्बर 97155-63-001
10: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
4: भिएफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुइ। पेन्सन पट्टा
5: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
4: चङ्गुल
6: विदेश नजानुहोस् न है, मलाई छोडेर नजानु न बाबा।
4: आचार्य
7: जब अन्यायले सीमा नाच्छ
4: बा एक एउटा
7: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
4: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
8: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग क्रिमिनल है।
4: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङ तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pasupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र चमेलीको पुइ बा एक योद्धा पेन्सन पट्टा।

0: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल है।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोरोनाले प्रदेशमा वित्तीय प्रगति बढ़ाउने, विरोध न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा महातत्का निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको विरोध घटाउन र थप विरोध हुन नदिन मन्त्रालयका सचिव तथा महातत्का कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, बेरोजगार फर्चुट र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिएको हो। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी छरितो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिइएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा अहिले पनि मतदान जारी छ। बिहान 8:30 शुरू भएको मतदान बेलुकी 5 बजेसम्म समय तोकेको निर्वाचन समितिका संयोजक मणिराम आचार्यले जानकारी दिनुभएको छ। निर्वाचन मार्फत तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। उहाँका अनुसार सहज रूपमा मतदान गर्नका लागि 12 बुथ बनाइएको छ। उद्योग वाणिज्य संघमा मतदान गर्ने 3,777 मतदाता रहेकोमा हालसम्म 1,407 खसेको बताइएको छ। दाङको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाका रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा नरेश कुमार श्रेष्ठ, अनिल आचार्य र ध्रुव कुमार गहतराज प्रतिस्पर्धामा रहनु भएको छ। लुम्बिनी प्रदेशभरिको ठूलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार सेवा र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ। स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति नहुँदा अस्पतालले करार अस्थायी तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ। अस्पतालको स्वीकृत दरबन्दी 372 जनाको रहेकोमा स्थायी पदपूर्ति 204 जना मात्र छन्। मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि 1,022 जनशक्ति कार्यरत रहेको बताउनुभयो। उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढ़े पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन। अस्पतालमा 8 तहका मेडिकल अधिकृतका लागि 47 पद स्वीकृत रहेकोमा 17 जना मात्रै स्थायी छन्। करार तथा अन्य व्यवस्था समेत गरी 91 जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। त्यसै गरी 121 स्वीकृत दरबन्दी रहेको नर्सिङ सेवामा 83 जना स्थायी छन् भने अस्थायी करार र छात्रवृत्ति समेत गरी 330 जना कार्यरत रहेका छन्। डाक्टर गौतमले अस्पतालमा रहेका 256 जना सहयोगी कर्मचारी मध्ये स्थायी पदपूर्ति 4 जनाको मात्र रहेको बताउनु भएको छ। र रूकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तरोन्नति तथा कालो पत्रेको काम शुरू भएको छ। जिल्लाको मसीगढ़ नगरपालिका स्थित शीतल पोखरीबाट झुलखेत हुँदै चुनबाङ जोड्ने सड़कको स्तरोन्नति शुरू भएको छ। ग्रामीण सड़क सञ्जाल सुधार आयोजना मार्फत स्तरोन्नति आह्वान भएको हो। आयोजना प्रमुख हरि ओलीका अनुसार 18.4 किलोमिटर सड़क खण्डको स्तरोन्नति तथा कालो पत्रेका लागि काम शुरू भएको छ। सड़क निर्माणका लागि रायमाझी थोदुङ पाण्डे जेवीसँग असोज 1 गते सम्झौता भएको छ। 2 वर्षभित्र निर्माण सम्पन्न हुने यस कार्यका लागि निर्माण व्यवसायसँग 34,18,2,829.58 रूपियाँमा सम्झौता भएको छ। अवस्था दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-7788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।

0: Pro Red Chakatra, no it like pro. Rashita Pao from 2 and 4. Sanchay Asma Hamro Patro.
1: Nepal ma sarvadik download gariyeko Hamro Patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki Asma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9845-065-23।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
15: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
14: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
15: पुरुषको लिंग सम्बन्धी समस्या,
14: पिसाब पोल्ने समस्या,
15: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
14: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
15: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार।
14: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: डाक्टर भेट्ने समय
14: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
15: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
14: साँझ 5 बजेदेखि 8 बजेसम्म।
16: सम्पर्क संसार मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-5562-023, 98-78-18-617 र 98-78-35-645।
17: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
17: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: दाङबासीको लागि खुसीको खबर
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
5: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
4: दसैँ तिहार विशेष अफर
5: इएमआई र एक्सचेन्ज सुविधा
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
5: 56 जनालाई विकली विनर प्राइज
4: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
5: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
6: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
6: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155630001
7: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
20: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
21: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
18: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
22: गजबको अफर आयो। कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 सौ कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आउजाउट गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहकपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। वर्ल्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमाणादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: बाली।
1: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका एक वनघुसरी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुसरी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब निरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रोच जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपके, नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिस प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंकतालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 स्थानको एस्टन भिल्लाले 14 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 स्थानको चेल्सीले 17 स्थानको बर्नमाउथसँग खेल्नेछ। 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्याण्डले 3 स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अंकतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंकतालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाईसराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो, उडान मार्ग र वासस्थान जोगाउने चुनौती, चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन, 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन, आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ र प्रिमियर लीगमा आज 6 खेल, आर्सेनल चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन जङ्गली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ जङ्गली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक जङ्गलीबाट किनेर हेर न
1: लौ त म जङ्गली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
9: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
11: अन्य विशेषज्ञ सेवाहरू
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
18: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
10: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
11: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री अब हरेक दिन दिव्य फार्मेसी घोराई दाङमा
17: डाक्टर द्वारा दिइने सेवाहरू
11: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
17: बाल बालिकाको नियमित स्वास्थ्य जाँच
11: ज्वरो रुगाखोकी तथा संक्रमणको उपचार
17: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
11: खोप सम्बन्धी परामर्श
17: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
11: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
17: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
11: सम्पर्क फोन नम्बर 0825904 98478913 98478826163
17: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
6: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
20: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
20: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
20: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
20: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
20: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
20: कान पाक्ने कानबाट पित बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
20: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
23: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
24: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082551794 मोबाइल नम्बर 98227794

0: गंगा उदयदेश मेरो एवरेस्ट
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
2: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
5: सम्पर्क मोबाइल 98477 2779।
6: र 98578-3689।
7: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
7: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
7: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराही दाङ।
10: फोन 562-521।
7: सम्पर्क मोबाइल
9: 98578-32819 र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
13: फोन नम्बर 082-563-479।
6: मोबाइल नम्बर 98-494-67-487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
19: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
19: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
20: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
13: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
20: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
13: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
20: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
13: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
20: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
13: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
20: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
13: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
20: सम्पर्क नम्बर 082-560-23।
13: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
22: विस्तृत आँखा परीक्षण उपचार,
23: बाल दृष्टि रोग निदान उपचार,
24: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
25: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
26: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
28: कृत्रिम आँखा फिटिङ गरिन्छ,
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
30: दाङ जिल्लाकै पहिलो र एकमात्र
31: भिजन थेरापी सेवाहरू,
32: अल्छी आँखा उपचार,
33: डेढो आँखा उपचार,
34: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
35: डबल भिजन उपचार,
36: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
37: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
38: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
39: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
20: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
13: फोन नम्बर 9869-84602 र 9864-8473।
40: मध्यपश्चिम ट्राङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा ब्याङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण ब्याङ्किङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी ब्याङ्किङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खोल्ने कागजातका आधारमा ब्याङ्किङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनाई भएको हो। रिटमा ब्याङ्क तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरेको थियो। कर्णाली प्रदेशमा वित्तीय प्रगति बढ़ाउने बेरोजगारी न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरोजगारी घटाउन र थप बेरोजगारी हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिइएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन वित्तीय सुशासन बेरोजगारी फर्च्युत र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको हो। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी छरिटो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिइएको छ। सेवा प्रवाहलाई सरल सहज र प्रभावकारी बनाउन स्थानीय तहसंघको समन्वय तथा सहकारलाई समेत प्राथमिकता दिनुपर्नेमा मुख्यमन्त्रीले जोड़ दिएका छन्। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्य बजेट खर्च राजस्व संकलन बेरोजगारको अवस्था तथा नीतिगत उपलब्धि बारे प्रगति विवरण प्रस्तुत गरेका थिए। दाङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा मतदान जारी छ। बिहान 8:30 बजेदेखि शुरू भएको मतदान बेलुकी 5 बजेसम्म समय तोकिएको निर्वाचन समितिका संयोजक मणिराम आचार्यले जानकारी दिनुभएको छ। निर्वाचन मार्फत 3 वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। उहाँका अनुसार सहज रूपमा मतदान गर्नका लागि 12 बुथ बनाइएको छ। उद्योग वाणिज्य संघका मतदान गर्ने 3,777 मतदाता रहेकोमा हालसम्म 2,178 खसेको जनाइएको छ। दाङको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाका रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार घतराज प्रतिस्पर्धामा रहनु भएको छ। यसै गरी वरिष्ठ उपाध्यक्षमा पदमा शरद प्रसाद अधिकारी, महेन्द्र बुढाथोकी, भरत प्रसाद रेग्मी प्रतिस्पर्धामा रहनुभएको छ भने उद्योग उपाध्यक्ष पदका लागि गेहेन्द्र बहादुर बस्नेत, मन बहादुर बुढाथोकी रहनुभएको छ। वाणिज्य उपाध्यक्ष पदका लागि नोर्बु तामाङ, मानु केसी, रामप्रसाद पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ। र लुम्बिनी प्रदेशभरिको ठूलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार सेवा र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ। स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति हुँदा अस्पतालले करार, अस्थायी तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ। अस्पतालको स्वीकृत दरबन्दी 372 जनाको रहेकोमा स्थायी पदपूर्ति 2204 जना मात्र छ। मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि 1022 जना जनशक्ति कार्यरत रहेको बताउनुभयो। उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढ़े पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन। अस्पतालमा 8 तहका मेडिकल अधिकृतका लागि
47 पद स्वीकृत रहेकोमा 17 जना मात्रै स्थायी छन्। करार तथा अन्य व्यवस्था समेत गरी 91 जना मेडिकल अधिकृत कार्यरत छन्। त्यसै गरी 121 स्वीकृत दरबन्दी रहेको नर्सिङ सेवामा 83 जना स्थायी छन् भने अस्थायी करार र छात्रवृत्ति समेत गरी 330 जना कार्यरत छन्। डाक्टर गौतमले अस्पतालमा रहेका 256 जना सहयोगी कर्मचारी मध्ये स्थायी पदपूर्ति 4 जनाको मात्रै रहेको बताउनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-567-601 98578-35990 98578-31684
9: हीरा काट्ने हीरैमा राखे
10: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4 MHz

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 082-5902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
7: के कुरा गर्छ निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
11: के तपाईँलाई पायल फुस्का फुस्का भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
12: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराई उपमहानगरपालिका 6 गुरुवा गाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको 21औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शरद कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार विमल अधिकारीले वार्षिक साधारण सभामा निर्णय भए अनुसारको कार्यक्रम भएको बताउनुभयो। उहाँले सहकारीलाई नीति र विधिमा चलाउनु पर्ने बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूको आर्थिक वृद्धिमा सहयोग गरेको बताउनुभयो। निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीधर शर्मा पौडेलले सहकारीले प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्न सल्लाह दिनुभयो। सहकारीको नीति विधि र पद्धतिमा रहेर काम गर्ने गरेको बताउनुभयो। सल्लाहकार श्रीधर अधिकारीले ग्रामीण क्षेत्रमा स्थापना भएको सहकारीले गाउँघरका नागरिकको सहयोगीका रूपमा काम गरेको बताउनुभयो। कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष शरद कुमार अधिकारीले प्रस्तुत गर्नुभयो। 29,45,21,767 रूपियाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसै गरी सचिवको प्रतिवेदन सचिव विष्णु प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 2082-83 उत्कृष्ट बचत तथा उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा घोराई 6 लखुवारका प्राञ्जिला आचार्य, दैनिक बचतकर्ता घोराई 6 चैनपुरका मुक्तिराम खनाल, उत्कृष्ट ऋणी घोराई 6 जजरा गाउँका खिरमती रोकालाई खादा तथा मायाको चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। साधारण सभामा संस्थाका 72 वर्ष माथिका 22 जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ। शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार नेउपानी, लेखा सुवृक्षण समिति संयोजक ध्रुवराज अधिकारी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनलाई साधारण सभाले पारित गरेको थियो। संस्थाका उपाध्यक्ष कुन्ता कुमारी सिजवालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाण पत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा ब्याङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण ब्याङ्किङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी ब्याङ्किङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा ब्याङ्किङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटको सुनवाई भएको हो। रिटमा ब्याङ्क तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण अद्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। कर्णाली प्रदेशमा वित्तीय प्रगति बढ़ाउने, बेरोजगारी न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती भन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरोजगारी घटाउन र थप बेरोजगारी हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, बेरोजगार फर्च्योत र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको हो। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी, छरितो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिइएको छ। सेवा प्रभारलाई सरल, सहज र प्रभावकारी बनाउन स्थानीय तहको समन्वय तथा सहकारलाई समेत प्राथमिकता दिनुपर्ने मन्त्रीहरूले जोड़ दिएका छन्। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्य, बजेट खर्च, राजस्व संकलन, बेरोजगारको अवस्था तथा नीतिगत उपलब्धि बारे प्रगति विवरण प्रस्तुत गरेका थिए। र लुम्बिनी प्रदेशभरिको ठूलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार सेवा र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ। स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति नहुँदा अस्पतालले करार अस्थायी
तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ। अस्पतालको स्वीकृत दरबन्दी 372 जनाको रहेकोमा स्थायी दर पदपूर्ति 204 जना मात्र छन्। मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि 1022 जना जनशक्ति कार्यरत रहेको बताउनुभयो। उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढ़े पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन। अस्पतालमा 8 थाका मेडिकल अधिकृतका लागि 47 पद स्वीकृत रहेकोमा 17 जना मात्रै स्थायी छन्। करार तथा अन्य व्यवस्था समेत गरी 91 जना मेडिकल अधिकृत कार्यरत छन्। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
5: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98475779770
6: र 98578369।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
3: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
4: दाङवासीको लागि खुसीको खबर,
5: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
3: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
5: दसैँ तिहार विशेष अफर,
3: इएमआई र एक्सचेन्ज सुविधा,
5: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
3: 56 जनालाई विकली विनर प्राइज,
5: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजेरेटर,
3: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
4: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
3: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 9715630001।
6: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: सानो इट लाइक प्रो
1: राशिता पाउ फ्रम टू एन्ड फोर साथ
2: यसमा हाम्रो पात्र
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई जाम बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
6: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
5: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
6: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
5: ज्वरो, सरुवा रोग सम्बन्धी उपचार सेवा,
6: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
5: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
6: सम्पर्क स्थान: पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, घुराही, दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98-479-25-700।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु हो। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराहिदाङ।
11: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
13: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही, दाङमा।
1: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू:
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-5616-694, सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
16: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
18: खुशीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
20: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध। शल्यक्रियाहरू,
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
20: बालबालिकाको न्युरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
20: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
20: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
22: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
2: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
4: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
26: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
26: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
26: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34910।
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न, 2622 मत खस्यो।
1: शिवलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको 21 औं साधारण सभा सम्पन्न, करूणा बचत तथा ऋण सहकारी संस्थाको पनि 17 औं साधारण सभा आज, 4 कार्यविधि पारित।
0: लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमण बढ़दै दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु।
1: र राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश।
0: अब खबर विस्तारमा।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहान 8:30 बजेदेखि शुरू भएको मतदान बेलुकी 5 बजेसम्म समय तोकिएको थियो। निर्वाचन मार्फत 3 वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। निर्वाचन समितिका संयोजक मणिराम आचार्यका अनुसार उद्योग वाणिज्य संघमा 3777 मतदाता रहेकोमा 2622 मत खसेको छ। दाङको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाका रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार गहतराज प्रतिस्पर्धामा रहनु भएको छ। यसै गरी वरिष्ठ उपाध्यक्ष पदमा शरद प्रसाद अधिकारी, महेन्द्र बुढा थोकी, भरत प्रसाद रेग्मी प्रतिस्पर्धामा रहनु भएको छ भने उद्योग उपाध्यक्ष पदका लागि गेहेन्द्र बहादुर बस्नेत, मन बहादुर बुढा थोकी रहनु भएको छ। वाणिज्य उपाध्यक्ष पदका लागि नोर्बु तामाङ, मानु केसी, रामप्रसाद पोखरेल प्रतिस्पर्धामा रहनु भएको छ। मतदान सकिएसँगै आजै बेलुकाबाट मतगणना शुरू गरिने संयोजक आचार्यले जानकारी दिनुभएको छ। यसैबीच आज हामीले केही मतदाताहरूलाई अबको निर्वाचनबाट कस्तो नेतृत्व आउने अपेक्षा गर्नुभएको छ भनेर सोधेका छौं।
2: शक्तिराम डाङ्गी, सुनिल बाबु देश कृषि फर्म, घोराई 12। आजका मितिसम्म कुनै समूहको र कुनै दलको चाहिँ शुभेच्छा र समर्थन लिएर चाहिँ उहाँ उम्मेद्वार हुनुहुन्छ। निर्वाचनको अवधिभर उहाँको चाहिँ त्यो नामबाट उहाँ निर्वाचित हुनुहुन्छ। निर्वाचन भइसकेपछि निर्वाचनको परिणाम आउँदाखेरि उद्योग वाणी संघको अध्यक्षको रूपमा घोषणा हुनुहुन्छ। त्यसकारण उद्योग वाणी संघको अध्यक्ष भइसकेपछि साझा बन्ने कुरा, सबैको प्रतिनिधित्व र अभिभावक ग्रहण गर्ने कुरामा सबैभन्दा पहिला प्रण र प्रतिबद्धता अबको नेतृत्वले गर्नुपर्छ। यो संस्कार र यो संस्कृतिको विकास नेपालमा गर्न अनिवार्य शर्त छ, किनकि यो नगर्दा जनतामा वितृष्णा फैलिने, विभाजित हुने, छिन्न भिन्न हुने, कसैलाई चाहिँ जितको उन्माद र कसैलाई हार पराजयको चाहिँ एकदम चाहिँ वितृष्णाले चाहिँ समाज विखण्डित भएको छ। यो संस्थाको नेतृत्वले त्यो सबै कुरालाई चिरेर अब्बल र असल नेतृत्व यहाँबाट जन्मिन्छ भन्ने उदाहरण बनोस्, मेरो यो शुभकामना छ।
3: इन्द्रा बुढा मगर, व्यवसाय मेरो बरा क्षेत्र पुष्प खेती फर्म। अब आउने नयाँ नेतृत्वहरू व्यावसायिकको मर्मलाई बुझेर एकदमै राम्रो काम गर्नु पर्यो। बजारीकरणमा खास विशेष ध्यान दिने, सबै हाम्रा यहाँका स्थानीय उत्पादनहरूलाई बजारीकरण गरिदिने, कतिपय व्यवसायहरूको अब यस्तो सरकारले दिएका विभिन्न किसिमका अनुदानहरू हुन्छन् नि, त्यस्ता ठाउँमा पनि पहुँच पुग्या हुन्न, पहल गरिदिने, अनि अप्ठ्यारा कुराहरूलाई सहजीकरण गरिदिने। हाम्रा व्यवसायहरू धेरै कुरामा तिनीहरू पहुँच हरेक हिसाबले अब पाउने, राज्यबाट पाउने सेवा सुविधाको पहुँचबाट टाढा हुन्छन् नि, तिनीहरूलाई पनि सहजीकरण गरिदिने।
4: मेरो नाम चाहिँ मोहन पुन, घोराई 6 नम्बर वडादेखि। आज कृषि पशुपालन फर्म छ मेरो आफ्नै। आज यो उद्योग वाणिज्य संघको चुनाव भइरहँदाखेरि म आएर फर्स्टहरू मैले चाहिँ भोटिङ गरेँ। मैले आफ्नो बुद्धि विवेक प्रयोग गरेर भोट गरेको छु। मलाई चाहिँ कस्तो नेतृत्व आइदियोस् भन्ने चाहन्छु भनेपछि भोलि चाहिँ अलि चाहिँ टाठा बाठा अलिकति चाहिँ धेरै धनाढ्य व्यवसाय उद्योगीहरूलाई मात्रै र हामी जस्तो ग्रामीण क्षेत्रमा एउटा कृषि व्यवसाय कृषि उद्योग गरेर बसेको सामान्य व्यवसायहरूलाई पनि माथि उठ्ने किसिमको भिजन ल्याएर आउन सक्ने नेतृत्व आओस् भन्ने चाहना राखेको छु र त्यही हिसाबले चाहिँ मैले आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफ्नो भोटिङ गरेको छु।
0: सम्झना नेपाली घोराई तेह्र मंगलेरी फ्यान्सी पसल सञ्चालक, समग्र व्यापारीहरूको हितका निम्ति काम गर्नु पर्यो, पावर र पहुँचको भरमा मात्रै नभएर नेतृत्व भनेको एकदम पारदर्शी हुनु पर्यो, जवाबदेही हुनु पर्यो, नेतृत्वमा नातावाद किर्तावाद हुनु भएन।
5: अब अन्य खबर प्रसंग, घोराही उपमहानगरपालिका छ गुरूवा गाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको 21 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शरद कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार विमल अधिकारीले वार्षिक साधारण सभामा निर्णय भए अनुसारको कार्यक्रम भएको बताउनुभयो। उहाँले सहकारीलाई नीति र विधिमा चलाउनु पर्ने बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूको आर्थिक वृद्धिमा गरेको बताउनुभयो। निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीधर शर्मा पौडेलले सहकारीले प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्न सल्लाह दिनुभयो। सहकारीको नीति विधि र पद्धतिमा रहेर काम गर्ने गरेको बताउनुभयो। सल्लाहकार श्रीधर अधिकारीले ग्रामीण क्षेत्रमा स्थापना भएको सहकारीले गाउँघरका नागरिकको सहयोगीका रूपमा काम गरेको बताउनुभयो। कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष शरद कुमार अधिकारीले प्रस्तुत गर्नुभयो। 30,45,21,767 रूपियाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसै गरी सचिवको प्रतिवेदन सचिव विष्णु प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 2082-83 उत्कृष्ट बचत तथा उत्कृष्ट ऋणी सदस्यहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा घोराई छ लखुवारका प्राण जिल्ला आचार्य, दैनिक बचतकर्ता घोराई छ चैनपुरका मुक्तिराम खनाल, उत्कृष्ट ऋणी घोराई छ जजरा गाउँका खिरमती रोकालाई खादा र मायाको चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। साधारण सभामा संस्थाका 72 वर्षमाथिका 22 जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ। शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार न्यौपानी, लेखा सुपरिवेथन समिति संयोजक ध्रुवराज अधिकारी ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनलाई साधारण सभाले पारित गरिएको थियो। संस्थाका उपाध्यक्ष कुन्ता कुमारी सिजवालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो।
1: घोराई उपमहानगरपालिका वडा नम्बर 14 रहेको करूणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सुशासन, आर्थिक सुशासन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले 4 कार्यविधि पारित गरेको छ। संस्थाका अध्यक्ष देवा सेनको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीका ज्येष्ठ सदस्य तथा क्याप्टेन मन बहादुर पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सहकारी सदस्य मनमा खत्रीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा संस्थाको व्यवस्थापन, आर्थिक पारदर्शिता र सदस्यसँग सम्बन्धित विषयमा छलफल भएको थियो। साधारण सभाले कर्मचारी प्रशासन कार्यविधि 2083, सदस्य कार्यविधि 2083, ऋण व्यवस्थापन कार्यविधि 2083 र आर्थिक प्रशासन कार्यविधि 2083 पारित गरेको छ। यी कार्यविधिले संस्थाको प्रशासनिक सञ्चालन, सदस्य सम्बन्धी प्रक्रिया, ऋण व्यवस्थापन तथा आर्थिक कारोबारलाई व्यवस्थित गर्न आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। सभामा संस्थाका कोषाध्यक्ष हुमबहादुर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गरेको प्रतिवेदन सभाबाट पारित भएको छ। आर्थिक प्रतिवेदन पारित भएसँगै संस्थाको आर्थिक अवस्था सम्बन्धी विवरण साधारण सभा समक्ष प्रस्तुत तथा अनुमोदन गरिएको छ। कार्यक्रममा स्वर्गदारी प्युठान दाङ सरोकार समाजका सल्लाहकार टोप बहादुर कार्की, संस्थाका निवर्तमान उपाध्यक्ष ईश्वर नेपाली, लेखा समिति संयोजक घनश्याम कोइराला, ऋण समिति संयोजक तथा निवर्तमान कोषाध्यक्ष कर्मसरीपुन लगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले सहकारीको संस्थागत विकास, आर्थिक सुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकता दिनुपर्ने विषयमा धारणा राख्नुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र रिमालले स्वागत मन्तव्य गर्नुभएको थियो भने सचिव जीबी चिन्तनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
5: लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमण बढ़दै गएको छ। पछिल्लो एक सातामै प्रदेशमा 50 जनामा संक्रमण पुष्टि भएको छ। शंकास्पद बिरामीको संख्या घटे पनि संक्रमण पुष्टि हुनेको संख्या बढ़ेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमणले स्वास्थ्य क्षेत्रमा चुनौती थपेको हो। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार असोज 12 गतेदेखि 18 गतेसम्म 166 जना शंकास्पद बिरामी भेटिएकोमा 50 जनामा संक्रमण पुष्टि भएको छ। यससँगै असोज 5 देखि 11 गतेसम्म 185 जना शंकास्पद बिरामी मध्ये 37 जनामा संक्रमण पुष्टि भएको थियो। अघिल्लो साताको तुलनामा शंकास्पद बिरामी 19 जनाले घटे पनि संक्रमण पुष्टि हुनेको संख्या 13 जनाले बढ़ेको छ। गत पुस 17 गतेदेखि असोज 15 गतेसम्मको विवरण अनुसार प्रदेशमा 2780 जनाको परीक्षण गर्दा 231 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा दाङ जिल्लामा सबैभन्दा धेरै 624 जनामा परीक्षण गर्दा 65 जनामा संक्रमण पुष्टि भएको थियो। जिल्लाका अस्पतालहरूमा स्क्रब टाइफस लक्षण भएका बिरामीहरू आउने गरेको र सोही अनुसार उपचार प्रबन्ध मिलाउने गरेको लम्ही अस्पतालका डाक्टर स्मृति बिलवासले जानकारी दिनुभएको छ।
1: जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका एक मनगुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार गढवा वनकुस्त्री निवासी ऋषि माझीकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र उनकी 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुबाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मी लमै अस्पताल ल्याइएकोमा गैराती लक्ष्मीको मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
5: लुम्बिनी प्रदेशभरिको ठूलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ। स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति नहुँदा अस्पतालले करार अस्थायी तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ। अस्पतालको स्वीकृत दरबन्दी 372 जनाको रहेकोमा स्थायी पदपूर्ति 204 जना मात्र छन्। मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि 1022 जना जनशक्ति कार्यरत रहेको बताउनुभयो। उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढ़े पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन। अस्पतालमा 8 तहका मेडिकल अधिकृतका लागि 47 पद स्वीकृत रहेकोमा 17 जना मात्रै स्थायी छन्। करार तथा अन्य व्यवस्था समेत गरी 91 जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। त्यसै गरी 121 स्वीकृत दरबन्दी रहेको नर्सिङ सेवामा 83 जना स्थायी छन् भने अस्थायी करार र छात्रवृत्ति समेत गरी 330 जना कार्यरत रहेका छन्। डाक्टर गौतमले अस्पतालमा रहेका 256 जना सहयोगी कर्मचारी मध्ये स्थायी पदपूर्ति 4 जनाको मात्र रहेको बताउनु भएको छ।
1: सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वाञ्छित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण अध्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको छ।
5: रूकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तरोन्नति तथा कालो पत्रीको काम शुरू भएको छ। जिल्लाको मुस्लिकोट नगरपालिका स्थित शीतल पोखरीबाट झुलखेत हुँदै चुनबाङ जोड्ने सड़कको स्तरोन्नति शुरू भएको छ। ग्रामीण सड़क सञ्जाल सुधार आयोजना मार्फत स्तरोन्नति आह्वान भएको हो। आयोजना प्रमुख हरि ओलीका अनुसार 18.4 किलोमिटर सड़क खण्डको स्तरोन्नति तथा कालो पत्रीका लागि काम शुरू भएको छ। सड़क निर्माणका लागि रायमाझी थुदुङ पाण्डे जेबीसँग असोज एक गते सम्झौता भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने यस कार्यका लागि निर्माण व्यवसायसँग 34,18,829.58 रूपियाँ सम्झौता भएको छ। यो सड़कले मुसिकोट नगरपालिका 4, 6, 9 र 9 हुँदै लुम्बिनी प्रदेशको रूकुम पूर्वमा पर्ने चुनबाङ गाउँ जोड्नेछ। पटक पटक योजना र बजेट विनियोजन हुँदा पनि लथालिङ्ग अवस्थामा पुगेको यो सड़कको स्तर उन्नतिको काम शुरू भएपछि स्थानीयवासी आशावादी भएका छन्।
1: तुलसीपुरमा विवाहको संख्या घट्दो र सम्बन्ध विच्छेदको संख्या बढ़दो क्रममा रहेको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2083-84 असोज 20 गतेसम्म 299 जोड़ीले विवाह गरेका छन् भने 73 जोड़ीले सम्बन्ध विच्छेद गरेका छन्। आर्थिक वर्ष शुरू भएको करिब 2.5 महिनामै 73 जोड़ीले सम्बन्धबाट कानूनी रूपमा अलग भएका छन्। यो अवधिमा दैनिक करिब 1 जोड़ीले सम्बन्ध विच्छेद गरेको देखिन्छ। विवाहको तुलनामा सम्बन्ध विच्छेदको यो संख्या बढ़दो देखिन्छ। अझ पछिल्लो वर्षको तथ्याङ्क अनुसार बितेको 3 वर्षमा तुलसीपुरमा पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले आर्थिक वर्ष 2080-81 1,497 जोड़ीले विवाह गरेका थिए। सोही वर्ष सम्बन्ध विच्छेद गर्नेको संख्या 187 रहेको थियो। त्यसपछिको वर्ष विवाहको संख्या घट्यो तर सम्बन्ध विच्छेदको बढ़ेको छ। आर्थिक वर्ष 2081-82 विवाह गर्नेको संख्या 1,359 झर्यो। अघिल्लो वर्षको तुलनामा विवाह 138 घट्दा सम्बन्ध विच्छेद भने 20 बढ़ेर 207 पुगेको छ। आर्थिक वर्ष 2082-83 विवाहको संख्या केही बढ़ेर 1,434 पुग्यो तर सम्बन्ध विच्छेद गर्ने जोड़ीको संख्या भने 52 बढ़ेर 259 पुगेको थियो। यसरी हेर्दा 3 वर्षको अवधिमा विवाहको संख्या 1,497 घटेर 1,434 पुगेको छ तर सम्बन्ध विच्छेद भने 187 बढ़ेर 259 पुगेको छ।
5: कर्णाली प्रदेशमा वित्तीय प्रगति बढ़ाउने बेरोज न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरोज घटाउन र थप बेरोज हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीहरूलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन वित्तीय अनुशासन बेरोज फर्च्युट र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिएको हो। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी छरितो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिएको छ। सेवा प्रवाहलाई सरल सहज र प्रभावकारी बनाउन स्थानीय तहसंघको समन्वय तथा सहकार्यलाई समेत प्राथमिकतामा दिनुपर्नेमा मन्त्रीहरूले जोड़ दिएका छन्।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएको छ। अदालतका पूर्व न्यायाधीश नाभी पेल्लेलाई नोबेल शान्ति पुरस्कार दिएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञासहित सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरूद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाइने कदमका रूपमा विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिकी प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण भन्दै अस्वीकार गरेको छ। उसको विज्ञप्तिमा इतिहासले यो क्षणको न्याय गर्ने उल्लेख गरेको छ।
0: अब खेल समाचार नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग टू को शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्लेअफ खेल्नेछ। क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अंक भएको छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अंकसम्म मात्र पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंकसहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33 अंक, पाँचौंको नामिबियाको 35 खेलबाट 31 अंक, छैठौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ। नेपाल 32 खेलमा 24 अंकसहित सातौंमा छ भने यूएई 31 खेलबाट 19 अंकसहित आठौंमा छ। नेपाल यो श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्ने भएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17.9 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 77% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि पटक।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न, 2622 मत खस्यो।
0: शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको 21 साधारण सभा सम्पन्न, करूणा बचत तथा ऋण सहकारी संस्थाको पनि 17 साधारण सभा आज कार्यकारी विधि पारित।
1: लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको संक्रमण बढ्दै दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु।
0: र राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश।
1: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र तपाई श्रोताले पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौं।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: भिएफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुई। पेन्सन पट्टा
6: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: चङ्गुल
7: विदेश नजानुस् न है, मलाई छोडेर नजानु न बाबा।
5: आचार्य
8: जब अन्यायले सीमा नाच
5: बा एक एउटा
8: छोरी पनि ठुली भए है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
5: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
9: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्यामेरा ल्याए।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्केर हुन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902222।
11: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टी।

0: नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्यपश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो सञ्चालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको रेडियो सेटमा आइपुग्यौं। आज हामी 2083 को 26 श्रृंखलामा छौ भने सिंगो कार्यक्रमको 1014 श्रृंखलामा रहेका छौ। श्रोता, गत साता हामी यहाँहरूलाई कर्णाली प्रदेशतिर पुर्याएका थियौं, अर्थात कर्णाली प्रदेश रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिकामा सोलावाङ भन्ने ठाउँमा रहेको एउटा बाल कल्याण माध्यमिक विद्यालयको बारेमा हामीले छलफल गरेका थियौं, संवाद गरेका थियौं। सोही विद्यालयका प्रधान अध्यापकले हामीलाई उक्त विद्यालयको बारेमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। श्रोता, भोलिदेखि 2083 को विजया दशमी शुरूआत हुँदैछ, यसलाई बडा दशैं पनि भनिन्छ, विजया दशमी पनि भनिन्छ, विभिन्न नामबाट पुकारिन्छ र खास गरेर नेपालीहरूको निम्ति एउटा महान चाडको रूपमा यसलाई लिने गरिन्छ। हामी समस्त यो विजया दशमी मा रमाउने मनाउने सम्पूर्ण हाम्रा आदरणीय श्रोताप्रति विजया दशमीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छौ। आज हामी समसामयिक कुराकानी गर्नेछौ, मनका अन्तर कुन्तरका कुराहरू राख्नेछौ। आज समसामयिक कुराका निम्ति लामो समय शिक्षण पेसामा रहनुभएका शिक्षकहरूको अगुवाई समेत गरिसक्नुभएका, कहाँ अगुवाई गर्नुभयो अब त्यो उहाँको मुखारविन्दबाट हामी लिनेछौ, असाध्यै शालीन व्यक्तित्व राजकुमार थापा सरसँग हामी आज संवाद गर्नेछौ। उहाँ सेवानिवृत्त शिक्षक हुनुहुन्छ। थापा सर, यहाँलाई कार्यक्रममा स्वागत छ र सँगै विजया दशमीको शुभकामना पनि गर्दै,
1: मेरो पनि शुभकामना सर।
0: अनि थापा सरसँग सम्पर्कको हिसाबले धेरै दशक बित्यो, तर अरू गफ गर्यौं हामीले, यो कहाँ पढ्नुभयो होला थापा सरले, कहिलेकाहीँ यसो सुन्नमा आएको कुरामा यहाँको पुरानो बसाई राजपुर भन्ने, राजपुरमा विद्यालय थियो भन्ने कता कता इतिहासमा सुन्न पाइन्छ, पढ्न पाइन्छ। कहाँ अध्ययन गर्नुभयो, आफ्नै राजपुरबाट अथवा अन्यत्र कतैबाट?
1: ल सर, अब आजको यस मध्यपश्चिम एफएम कार्यक्रममा, शैक्षिक डब्ली कार्यक्रममा पदम सरले मलाई आमन्त्रित गरी आफ्ना मनमा लागेका कुराहरू, आफ्ना भोगाएका कुराहरू यहाँ पोख्न चाहिँ बोलाउनु भएकोले, निमन्त्रणा गर्नुभएकोले म यहाँ आएको छु र उहाँलाई र मध्यपश्चिम परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो राजपुर सौडियार गाविस पहिले अन्तर्गत पर्छ त्यो राजपुर, र हाम्रो त्यसलाई राजपुरे थापा परिवार पनि भन्ने, दाङमा राप्ती अञ्चल पनि परिचित छ त्यो, र त्यसमा म जन्मिनुभन्दा पहिले नै त्यहाँ स्कुल थियो, हाम्रा दाईहरूले चाहिँ पढेको, त्यसमा पर्सा लगायत पर्सा व्यवसायका व्यक्तिहरूले त्यहाँ अध्ययन चाहिँ गरेको, थापा परिवारले नै त्यहाँ इन्डियाबाट शिक्षक ल्याएर शिक्षकलाई त्यहाँ राखेर त्यसरी चाहिँ पढाएको जानकारी हो मलाई, तर म जन्मेको त्यस बेला थिएन, र अब त्यो चाहिँ धेरै वर्ष पहिलेको कुरो होला जस्तो लाग्छ मलाई, अब 16 साल भन्दा पनि धेरै पहिले, म चाहिँ जन्मेको त्यही 15 सालतिर हो, त्यो भन्दा पहिले नै हो। र अब त्यो चाहिँ त्यहाँबाट शिक्षा हासिल गरेका व्यक्तिहरू पनि जागिरमा लाग्नुभयो धेरै, जस्तो अब पर्साका हाम्रो भरतपुरका हेरसर भूपाल योगीको दाइले पनि पढ्नु भएको हो,

0: मिन प्रसाद योगी भन्ने त्यहाँले पनि पढ्नुभयो. त्यसपछि हाम्रो शेरबहादुर बस्नेत भन्ने राजगाउँका त्यहाँले पनि पढ्नुभयो. कुलबहादुर रावत जो इन्सपेक्टरबाट रिटायर हुनुभयो त्यहाँले पनि पढ्नुभयो. श्यानराज शाह, खेमराज शाह उहाँहरू चाहिँ प्रशासक अधिकृत पनि हुनुभयो भूमिसारको. अब श्यानराज शाह त हामी जस्तै टिचर पनि हुनुभयो, अगुवाई नेता पनि हुनुभयो. र अब उहाँहरू लगायत अब चाहिँ राजपुरका अब विजय थापा, मिनबहादुर थापा, अब शेरबहादुर थापा, भैरबहादुर थापा, अब सब परिवारको नाम लिएर पनि साध्य छैन अहिले. धेरै चाहिँ अब
1: त्यहीको उत्पादन
0: त्यहीको उत्पादन हो थापा परिवार र व्यवसायका त्यहाँ पर्साका. अब त्यस बेला अब धर्नाका चाहिँ पनि अब जस्तो अब नरबहादुर शाहहरू होइन, अब त्यसपछि चरणबहादुर शाहहरू उहाँहरू पनि अब सानो बाल्यकालमा चाहिँ पढेको. त्यसपछि अन्य चाहिँ अब त्यहाँका अब क्षेत्री बगालहरू पनि थुप्रै थिए. अब ब्राह्मण नपढ्ने कुरै थिएन, अब स्कुलै थिएन त्यहाँ. भर्खर अब सिकाउने त पार्टीमा लेख्ने हुन्थ्यो अरे, त्यहाँ चाहिँ काठको चाहिँ पार्टीमा लेख्ने. अब त्यो माटा अब त्यो चक पनि हुने कुरो भएन, अब माटाको चाहिँ गएर आएर त्यसरी चाहिँ लेख्ने हुन्थ्यो भन्ने दाईहरूबाट चाहिँ सुनेको कुरो.
1: अनि तपाईँले पढ्ने बेलामा त्यो विद्यालय थियो कि थिएन?
0: म चाहिँ पढ्ने बेला त्यो विद्यालय थिएन,
1: टुटिसक्यो
0: त्यो चाहिँ विद्यालय. ठिक हाम्रो त्यहाँ नदी छ, अब जसलाई हामी सरजु नदीले चाहिँ नामाङ्कन गरेका छौँ, बबई नदी पनि भन्छन्.
1: हजुर,
0: त्यो बबई नदीबाट हाम्रो घर अलि पश्चिमपट्टि पर्यो, त्यसपछि पूर्वतिर. अब त्यहाँ साङ्ग्रो भयो, अब त विद्यार्थी संख्या बढ्यो, विद्यार्थी संख्या बढेपछि अलिकति चाहिँ साङ्ग्रो भएर अलिकति फराकिलो ठाउँमा लग्ने भनेर गुरुङ टोला भन्ने रामघाट र गुरुङ टोला भन्ने त्यहाँनिर चाहिँ एउटा चौर छ, त्यही चाहिँ चौरमा त्यहाँ अलिकति घर बनाएर त्यहाँ बस्यो. त्यहाँ झन् विद्यार्थीको संख्या बढी भयो. अब त्यहाँ त अब दलित जातिका विद्यार्थी पनि पढ्न लागे, जस्तो चाहिँ भक्तबहादुर नेपालीहरू भए, अब चाहिँ त्यसपछि खड्का, नन्दलाल खड्काहरू भए, त्यस टङ्गबहादुर खड्काहरू थुप्रै चाहिँ त्यहाँ. अब दीप प्रकाश शर्मा, हरेक दीप प्रकाश शर्मा त टिचर पनि हुनुभयो त्यहाँ. आज दीप प्रकाश शर्मा भन्ने पढाउनु जीवराज, उहाँ त अब टिचर पनि हुनुभयो. पछि तुलाराम भन्ने हुनुहुन्थ्यो एउटा, त्यसपछि अब नाम चाहिँ धेरै छ. उहाँहरू त्यहाँ विद्यार्थी संख्या बढ्दै गयो
1: गुरुङ टोलामा.
0: हजुर, गुरुङ टोलामा बबई नदीको ठ्याक्कै किनारामा भने पनि भयो होइन, किनारामा जो अहिले त्यहाँ पुल पनि छ. अहिले त पुल छ, पहिले चाहिँ नदी ठुलो आउँथ्यो धेरै, तरेर जान पनि धाउन्थ्यो. त्यसपछि अब त्यहाँ पनि त्यहाँ थापा परिवारले धेरै सहयोग त्यो स्कुललाई त्यहाँसम्म भयो. त्यसपछि चाहिँ साङ्ग्रो भएपछि अब सल्यानबाट अब यिनी अब शाह परिवारहरू त्यहाँ चाहिँ धरनामा आएपछि, अब त्यसपछि अब त्यहाँ ठुलो चौर छ फेरि धरनामा, अब त्यही चौरमा चाहिँ लग्नुपर्छ भनेर थापा र शाहको सल्लाहले त्यसपछि त्यहाँ चाहिँ चौरमा धरना स्कुल लग्यो, जो अहिले धरना मावि भनेर चाहिँ नामाङ्कन गरिएको छ. त्यो
1: महेन्द्र मावि धर्ना
0: त्यो चाहिँ सोह्र सालमा खुल्या हो त्यो.
1: हजुर हजुर,
0: सोह्र सालमा त्यसले अब चाहिँ थायी नियुक्ति त भयो कि अब अस्थायी नियुक्ति भयो कि होइन.
1: हजुर,
0: त्यसपछि त्यहाँबाट
1: धर्ना जानुभयो पढ्न.
0: त्यसपछि म धर्ना गइयो. त्यस बेला म 5 वर्षको थिएँ, धर्ना चाहिँ पढ्न चाहिँ जाने बेला 5 पुगेर 6 मन लागेको थियो. नदी भन्ने डुबाउँथ्यो हामीलाई. अब नदीमा खेल्या मान्छे पौडेर गइन्थ्यो, कतिलाई तारिन्थ्यो, त्यसरी गइयो. अब खाली खुट्टा पनि गइयो. अब त्यस्तै त हो पहिलेको. अब अहिले पो एकदम दबाई एकदम चाहिँ राम्रो छ होइन, पहिले त कहाँ थियो र होइन. त्यसले गर्दाखेरि अब सारा सब मान्छेहरू अब त्यहाँ पनि विद्यार्थी संख्या बढ्दै गइयो. त्यसपछि अब
1: धरनाबाट कहाँ पढ्नुभयो?
0: त्यसपछि
1: धर्नामा
0: 7 पास गरे. अब त्यहाँबाट चाहिँ 7 पास गरिसकेपछि अब म चाहिँ अब नारायणपुर पर्ने कि भरतपुर पर्ने दोधारामा भयो. अब नारायणपुर पनि चाहिँ नजिक पर्यो हाम्रो लागि, धर्ना पनि अब दूरीको हिसाबले. त्यसपछि हाम्रो चाहिँ नारायणपुर नेत्रलाल अभाई भन्ने त्यस बेला सर हुनुहुन्थ्यो. त्यसपछि यहाँ टेकन भन्ने हुनुहुन्थ्यो, त्यो पनि मलाई थाहा भयो होइन. त्यसपछि अब नारायणपुर एक दिन गयो. नारायणपुर गएपछि घर यसो देखे, सानो देखे, हेर्नुहोस् होइन,
1: स्कुल
0: बजार पनि छैन, केही छैन. त्यहाँ अब त भरत यहाँ घोराइ त सानामा आइरहन्थ्यौँ. आइरहन्थ्यो रोगन कोटी भन्ने पनि छ यहाँ होइन, त्यसको पनि अहिले आउला कुरा होला, रोगन कोटी भन्ने होइन. त्यसपछि यहाँ आइयो. त्यसपछि भरतपुर पनि पढ्नुपर्छ भन्नु मैले डिसिजन गरेँ. अब यो यहाँ चाहिँ नारायणपुर ठिक छैन, यो ठुलो स्कुल छ, यहाँ आइ हेरेपछि त्यहाँबाट चाहिँ त्यसबाट टेकन सर हुनुहुन्थ्यो, हेड सर. अब त्यो यहाँ चाहिँ
1: अनि भरतपुरबाट एसएलसी गर्नुभयो?
0: एसएलसी गरे, अनि एकै वर्षमा एसएलसी गरियो।
1: त्योदेखि माथि कता जानुभयो?
0: त्यसपछि अब म पढ्ने भनेर अब हाम्रो दाई पदम बहादुर थापा, अब पुरा प्रजातान्त्रिक नेता, बाइस सालदेखि राजा महेन्द्रको फोटोमा हान्ने अब जैतु भए यिनको मारिन्छ यी सब अब राजापुर हानेर यिनी सब वान्टेड भयो। हेर्नु अब यो त दाईको माया पनि पाइएन। त्यसपछि दाईको चिठी, ठुलो चिठी आयो, हो भाइ पास भएस त खुसी लाग्यो, तँलाई बधाई छ, ल आइज अब हि अब म यही कोठा पनि ल्याएको छु, मैले ट्युसन स्युसन पढाउँछु, सब व्यवस्था छ, तँलाई केही छैन, त पढ्न आइज भनेपछि अब एउटा चाहिँ सर आएको मदन पाण्डेले, त्यहीँबाट आइए पास गराएको थिएँ मैले चाहिँ पढा विद्यार्थी, ऊ लिन आयो मलाई। लिन आएपछि अब के गर्ने, अब आमा त घरमा एक्लै, फेरि हेर्नुहोस् होइन, अब एक्लै भएपछि अब सल्लाह त गर्नै पर्यो आमासित, नजा छोरा मलाई कसले हेर्छ भनेर भन्दाखेरि मलाई फेरि पिर लाग्यो। हेर्नुहोस् त्यही पनि अब पढ्नु त पर्यो, अब शिक्षा भने त ठुलो कुरो हो भनेर त्यहाँ म त जान्छु, अब आइए पास गरेर आउँछु भनेपछि गए। गएपछि अब बाटामा हेरे खोला तर्या छ, हेर्नु वन जंगल पार, कोइलावासको बाटो यति आपत भयो। अब त्यस बेला म अब 19 वर्षको थिएँ, हेर्नुहोस् होइन, गए एकदम गए, त्यो चाहिँ मदन पानीलाई पनि त्यो खोलामा एकदम घाँटी घाँटीसम्म तारे, हेर्नुहोस् त्यो खोलो, त्यो अर्जुन खोलोमा पुल थिएन कि अरू पहिले त, त्यहाँ तिनी कोइलावासका तिनी खोलाहरू तिनी के भन्यो, तिनी खोला तिनी आम बास भए जमनी बास बहु आपद गरे, एकै दिन दुई दिनमा हामी कोइलावास पुगेर त्यसपछि ट्रेनमा गयो। गएपछि त्यहाँ बनाएर सब देखियो, त्यस बेला 19 वर्षमा सारा यिनी चाहिँ एकदम नेताहरू त सब हुन्छन्, हेर्नुहोस्
1: बनारस
0: हजुर यी छन्। हाम्रो चाहिँ वेद प्रसाद के अरे राज्य हाम्रो आरपी हुनुहुन्थ्यो नि, के अरे वेदरा त
1: हुनुभयो,
0: वेदराज उहाँहरू बिएमा पढ्ने, हेर्नुहोस् त्यस बेला ट्युसन पढ्ने, फेरि त्यहीँ आउने दाइसित सारा सबसँग भेट भयो मेरो, हेर्नुहोस् हुँ हुँ भेट भयो। अब दाङका पश्चिमपट्टिका सब कोही फारम भर्न गएका छन्, कोही होइन कोही जात दिने बेला म पनि अब त्यहीँ सबसँग परिचय भयो। त्यहाँ परिचय भएपछि त्यहाँ त्यस 78 ठुलो बाढी आयो, ठुलो बाढी आएपछि एक महिनासम्म बन्द भयो यो अब
1: कलेज
0: बन्द भएपछि अब के गर्ने, अब त्यहाँबाट त अब हुन्न, यहाँ पढाइ हुन्न अब भनेर म त गइहाल्छु अब 6 महिना बसेँ, हेर्नुहोस् होइन अब यहाँ हुन्न, त्यहाँको फेरि राजनीति गर्ने मान्छे कहिले पढ कहिले पार्नु अब कहिले कता घुमिरहने मान्छे राजनीति मान्छेसँग पहिला हुन्न, अब म त जान्छु, आमाले सम्झिरहनु होला भने म त आइए।
1: अनि यहाँ आइसकेपछि शिक्षण पेसामा जोडिहाल्नु,
0: त्यहाँ यहाँ आउने बित्तिकै म कस्तो पर्यो भनेपछि अब एसएलसी पास भइसकेको थियो, धर्ना स्कुल गइरहन्थ्यो, म गइरहन्थ्यो बल्स केटाकेटीसँग खेल्ने, तिनीहरू पनि 16-17 वर्ष केटाहरू हुन्थ्यो कि साथमा पढ्ने। त्यहाँ यस्तै अब हेड मास्टर को छ त भनेर यसो अफिसमा पस्या, गेन्द्र राज धिताल त्यस बेला पर हुनुहुन्थ्यो धरनाको, गेन्द्र धिताल हुनुहुन्थ्यो। त्यहाँ म यसो गफसप गरेँ, विद्यार्थी सब खाली छन् के हो सर यताउता भने, मैले भनेपछि त्यहाँबाट उहाँले चाहिँ टिचर चाहिँ छैन त सर, यहाँ कोही छैन भन्नुभयो, त के विषयको छैन त भने म्याथको भन्नुभयो। ओहो म्याथ त मैले पढाउँछु, हेर्नुहोस् भर्खर 10 पास गरे, हा म त सक्छु, 10 लाख 10 लाख चाहिँ पढाउँछु म त।
1: कति सालदेखि सुरु गर्नुभयो शिक्षण?
0: 35 माघ 9 गतेदेखि
1: हजुर
0: होइन, त्यहाँबाट भनिसकेपछि ओहो त्यसो भए तपाईँ जस्तै चाहिँ टिचर हामीलाई चाहिएको छ, हेर्नुहोस् यहाँ त अब चाहिँ अब 2 महिना भइयो खाली छ, विद्यार्थीहरू त खेलिरहन्छन् भनेर, लौ तपाईँलाई म चिठी चाहिँ ल्याइदिन्छु। नागेन्द्र सिंह भन्ने जिसी हुनुहुन्थ्यो होइन, त्यस बेला चाहिँ एउटा चिठी ल्याइदिनु भयो गेन्द्रले, मेरो केही उहाँसँग परिचय पहिलो पटक परिचय त्यही हो, पैसा त अब के भयो त्यो त फेरि तपाईँलाई पनि थाहा छ
1: होइन।
0: त्यसपछि गएर चिठी ल्याएपछि म आएपछि अब विष्णु देवकोटा र नागेन्द्र सिंह त्यतिन बस्या, त्यहाँबाट बसेपछि मलाई चाहिँ त्यो चिठी दिए गेन्द्रको। ओहो बाबु तपाईँको त अब म त सानै नै थिएँ, त्यहाँ खाली त खाली छ, विद्यार्थीहरू पढ्न पाएनन्, तर त्यो आइएससीको ऊ हो, आइएससीको ठाउँ हो, तपाईँ त एसएलसी गरे मात्रै कहाँ हुन्छ र नै, मैले त्यहाँ पढाएर आएको छु, विद्यार्थीहरूलाई पढाए, विद्यार्थीहरू सन्तुष्ट भएछन्, म पढाउन सक्छु, म त्यति हिम्मत छु होइन, म त सक्छु भनेर मैले भनेपछि उतापट्टि हाम्रो विष्णुदेवकोटा हाँस्या छन्, हाँस्नुभयो त्यहाँ, त्यहाँबाट हाँसेपछि अब फेरि त्यो नागेन्द्र सिंह पनि म्याथ टिचर नै रहेछन्, हेर्नुहोस् नि, त्यहाँबाट म्याथ टिचर भएपछि उहाँले चाहिँ ल तपाईँले अब चाहिँ 4-5 हिसाब गर्नुपर्छ भनेर मलाई तुरन्त त्यहाँदेखि हिसाब छुट्टै कोठामा लगेर परीक्षा गराएर म चाहिँ त्यसरी छान्ने
1: अनि कतिवटा स्कुलमा पढाउनु
0: अब सुन्नुहोस् न छान्नेपछि ल अब ठिकै छ तपाईँको सब ठिक छ अब तपाईँलाई अब एक महिना पछि तपाईँलाई पठाउँला त्यहाँ अहिले चाहिँ नाति अहिले यहाँ बाल विकासमा खाली छ अहिले जानुहोस् अहिले जानुहोस् अहिले भयो नि तुरुन्तै नियुक्ति उतिखेर नै बनिगयो घरि जानु पर्ने मलाई होइन
1: बाल विकासमा जागिर खान
0: जागिर खान तुरुन्तै नियुक्ति अब नियुक्ति अब त्यति अब त्यो चाहिँ गौतम टोलमा थियो त्यो शिक्षा कार्यालय त्यहाँ त्यसो बेला विष्णु देवकोटा सरसँग त्यसो बेला चिन्जान भयो नारायण शेखसँग भयो दुइटासँग भयो राम्रोसित त्यहाँबाट भएपछि म सिधै गएपछि बाल विकासमा त अब पहिलो पटक 19 वर्षको ठिटो अब चाहिँ टिचर भएपछि अब पैसा कमाइन्छ होइन भन्ने त्यो चाहिँ सोचले गर्दाखेरि त्यहाँ गयो गएपछि आर मिठु विल्सन सर हिमप्रसाद सर यहाँहरू एकदम जवान पुरा एकदम चाहिँ त्यस बेला यहाँहरू अब म 19 वर्ष भएपछि उहाँ लगभग 27-28 वर्षको हुनुहुन्थ्यो होइन त्यसपछि अर्दी त्यो टावर टिचर पनि हुनुहुन्थ्यो माधव पौडेल भन्ने पनि हुनुहुन्थ्यो होइन त्यसपछि जागेश्वर नेपाली भन्ने हुनुहुन्थ्यो त्यसपछि 4-5 टिचर हुनुहुन्थ्यो म गएँ विद्यार्थी 1500 विद्यार्थी रहेछन् हेर्नुहोस् त्यहाँ गएपछि म त यति खुसी भए मलाई 5 कक्षासम्म हिसाब पढाउने दिनुभयो पुरा सेक्सन 1 सेक्सन 2 सेक्सन 4 सेक्सन 5 सेक्सन भएपछि म त यति खुसी राजनीति पढाए विद्यार्थी बोर्डिङ कोही खुलिएको छैन यहाँ त्यही मात्र छ स्कुल अब रचना स्कुल 4 छ पढाए त्यसपछि डेरा मेरो हि भयो यो मुक्ति चाहिँ श्रेष्ठ घरमा डेरा गरेका थिए तिनी उहाँ चाहिँ सम्पन्न मान्छे हेर्नुहोस् म घरै जति जहाँ गए पनि चिया फेरि छ सर आउनुपर्छ भनेर सबले विद्यार्थी 1500 विद्यार्थी भनेर धेरै हो नि त्यस बेला त बाल विकासमा त्यसलाई ढोरी नामकरण गर्थे अब चिया पनि खाइन्थ्यो मिठो विल्सनले एकदम चिया कट गरेर त्यो स्टोभमा पकाउने हेर्नुहोस् अब आफूले त थाहा नै भगरको ठिरो भगर परेर हात भइयो होइन त्यहाँबाट पछि अब धर्ना स्कुलमा धेरै विद्यार्थीले माग गर्न लागेपछि अब यहाँ विद्यार्थीहरू आए कार्यालयमा ल हामीलाई शिक्षक चाहियो विद्यार्थी माग पनि जायजी हो आएपछि त्यहाँबाट मलाई उसले विष्णु देवकोटाले तपाईँ सर जाने मन गर्नु म त्यस बेला कति भनेपछि चैत्र त्यही साल 35 चैत्रको 1 हाजिर हुन गएँ म त्यहाँ
1: 35 चैत्रमा धर्ना पुग्नु हो अनि त्यसपछि धर्नाबाट कतिवटा विद्यालय
0: धर्ना गएपछि यस्तो हो फेरि धर्ना गएपछि ठ्याक्क अब 36 लागू अब हुने बेला भइहाल्नुहोस् अब शिक्षकको आन्दोलन मच्छ हेर्नुहोस् फेरि ओहो त्यो आन्दोलन म भन्दा अब सिनियर टिचरहरू सारा सब नाम के अब कतिको नाम लिऊँ अब होइन अब कोही त बितियानु भयो कोही त हुनुहुन्छ अझै होइन अब चाहिँ त्यसमा अब तरताल सर पनि हुनुहुन्थ्यो लोकमणि सर हुनुहुन्थ्यो होइन अब यज्ञबहादुर बुढा थोकी अरे यज्ञबहादुर ओली होइन अरू अब चिन्ताबहादुर अब होइन त्यसरी अब म पनि अब चाहिँ आन्द्रम होमिनु पर्छ भने त्यो भर्खरको ठिटो अब 19 वर्ष छिटो गए जान्छ जागिर भन्ने किसिमको लगाएर म पनि त्यसै बेला होमियाउँ 36 सालमा अब त्यहाँ भद्रा सर पनि हाम्रो चाहिँ स्टाफ हुनुहुन्थ्यो अरू पछि त्यहाँ धर्ना गएपछि गेन्द्रसँग स्टाफ हुन पाइएन गेन्द्र गएपछि भद्राजी आउनु भएको थियो त्यहाँ भद्रा सर त्यहाँ आएपछि त्यहाँसँग हुनु भयो त्यसपछि त्यहाँ धर्ना हुँदाहुँदै म त आन्दोलनमा मचि हेर्नु अब स्कुल कसैले खोल्या छन् कोही आन्दोलनमा छन् भन्छन् के भनेपछि अब यो त चाहिँ कम्युनिस्ट भइयो अब यो त भन्छन् मलाई हेर्नुहोस् अब विशेष आन्दोलनमा अब फेरि अब चाहिँ जो मान्छे जुझार हुन्छ त्यो चाहिँ लागि त हगेर होइन अब जो चाहिँ डराउँछ त्यो चाहिँ खोल्छ स्कुल प्रश्न त्यो चाहिँ देखेपछि अब मलाई चाहिँ यहाँ रिपोर्ट आइगयो हेर्नुहोस् रिपोर्ट आएपछि अब सरुवा चाहिँ मलाई बनगाउँ स्कुल गर्दै हेर्नुहोस् अब होइन भगवान्को ठिटो होइन अब दुई महिना त्यो पराछु त्यहाँ होइन तपाईँलाई बनगाउँ सरुवा खोले रिपोर्ट दियोस् यहाँ होइन त्यहाँबाट चाहिँ बनगाउँ स्कुल सरुवा भएपछि ल त्यहाँ विद्यार्थीलाई गएर मैले भने पढाए ल केटा म त अब जान लाए मेरो सरुवा भइयो अब के गर्छु न कहाँ होला सर हामी त जान्दैनौँ तपाईँलाई ल हामी भन्छौँ हेर सरलाई भनेर पुरा भदा सरलाई भनेर भदालाई घेरेर त्यहाँबाट पछाडि बैठक सञ्चालन समितिको बसालेर त्यसमा खिम्बाबु शाह सभापति हुनुहुन्थ्यो अब जिल्लाको सभापति पनि थिए स्कुलको अध्यक्ष पनि थिए अब त्यहाँलाई चाहिँ बोलाएर बैठक बसाएर यस्तो भयो ल केही गर्नु पर्दैन ल दुई तिनजना यहाँ आउने त्यो चाहिँ जिसेलाई म चाहिँ भनिदिन्छु हाम्रो पढाइ विद्यार्थीको पढाइ खर्च गर्ने भनेपछि त्यहाँ तुरुन्तै चाहिँ आएपछि हामी शिक्षा कार्यालयमा आइयो, शिक्षा कार्यालयमा आएपछि म पनि आए तलै बसेर त्यो अफिस पनि कोठामा पनि जानु परेन, जिसे साहब भनेर यसरी चाहिँ बोलाएर तल हजुर नमस्ते के हाम्रो के नाम रे सरको नाम के राजकुमार थापा, राजकुमार थापा भनेको तपाईँले कहाँ चाहिँ बनगाउँ चाहिँ सौदा गरिदिनु भएको छ कि हो किन गरिदिनु सौदा गर्नुभयो तुरन्त मलाई त्यो गर्नुहोस् भनेपछि त्यो भर्खर जस्तो लाग्छ मलाई हस् हजुर हस् हस् हस् हस् कहाँ हुन्न हजुर सर भनेर तुरन्तै मेरो त्यसै बेला थमौती भयो। त्यो मेरो क्षमताले हो, म पढाउन सक्थेँ, विद्यार्थीलाई खुसी पारेको थिएँ होइन, त्यो चाहिँ क्षमता भएर मलाई पनि खुसी लाग्यो क्या। जिल्लाको सभापतिले मलाई पट्याए नि त्यहाँनिर होइन, अब यिनले एउटा चाहिँ त्यो म पेसागतमा लागेका मान्छे मलाई फेरि त्यो त्यो चाहिँ राजनीति यता र भन्ने त्यतापट्टि थाहा थिएन, आफ्नो पेसा प्रति प्रतिबद्धता हुनुपर्छ, पेसाको हकको लागि लड्नुपर्छ भन्ने कुरो त्यो मनमा जाइसकेको थियो, त्यो मैले बनासमा चाहिँ देखाएको थियो अलिअलि, त्यहाँबाट चाहिँ त्यो कुरो चाहिँ
1: अनि धरनामै बस्नुभयो कि धरनापछि कतै
0: धरनामा बसे सर, धरनामा बसे, बसेपछि त्यहाँ अब सब अब लोकल टिचर नै भइयो, त्यहाँ मैले धेरै योगदान गरेँ, हाई स्कुल खोल्नलाई पनि अब हाम्रो दाई टिकाबहादुर थापा पनि चाहिँ त्यो चाहिँ सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो त्यस बेला, त्यसपछि हामी खेमबाबुसालाई भन्यो ए धरनामा हाई स्कुल चाहिन्न, अब यहाँ नखोल्ने, अब खोल्ने होइन भनेपछि हामीले फेरि अरू चाहिँ सञ्चालक समितिहरूसँग कुलबहादुर मेघराज प्रकाश सबैसँग सल्लाह गरेर नै खोल्नुपर्छ, यहाँका केटाकेटी त कहाँ पढ्ने अब कहाँ जाने, धरना टाढा भयो, नानीपुर टाढा भयो, पढाउने टिचर हामी छँदै छैन, दससम्म चाहिँ मैले राजकुमारले चाहिँ पढाल्नुहुन्छ, साइन्स चाहिँ जनार्दनले पढाल्नुहुन्छ, यस्तै अब चाहिँ इङ्ग्लिस चाहिँ रोबरले पढाल्नुहुन्छ भनेर चाहिँ रोबर बस्ने म्याथ पढ्ने म भइए रोबर रोबर पनि हुनुहुन्थ्यो टिचर, त्यसपछि हामी तिन चारजना मेन मेन विषयको पढाइ गर्ने भनेर त्यहाँ हामी चाहिँ 38 सालमा हाई स्कुल हामीले त्यहाँ खोल्यौँ होइन, भनाइ म त प्रयास
1: छोटोमा राखिदिनु होला किनभने समय अलिकति कम हुँदैछ हाम्रो,
0: त्यही भयो, त्यसपछि हाई स्कुल खोलियो, हाई स्कुल खोलेपछि अब म चाहिँ त्यहाँ अब गेम टिचर पनि भए, विद्यार्थीलाई कन्ट्रोल गर्ने पनि अब जवान जवान छिटो गरेर हट्दा हट्दा पनि थियो अलिकति होइन, त्यो गरे पछि अब चाहिँ बसियो, बसेपछि म त्यहाँ लगभग 20 वर्ष भनौँ न 20 वर्ष जति मैले बसेँ, त्यो लगभग चाहिँ 54 चैतसम्म चाहिँ बस्यो, त्यसपछि म चाहिँ राजगाउँ स्कुल अब आफ्नो चाहिँ गाविसम्म पनि जानु पर्यो, त्यहाँ पनि अब हाई स्कुल खोल्नु पर्यो भन्ने हिसाबबाट म हुई चाहिँ अब त्योभन्दा मैले हुई चाहिँ धरना हुँदै म शिक्षा समितिमै नियुक्ति भए है होइन 52 सालमा होइन 52 सालमा शिक्षा समितिमा नियुक्ति भइसकेपछि अब यहाँ मिटिङ कहिले बिहान बस्छ कहिले 3 बजे पछि बस्छ, टाइम चाहिँ नमिल्ने भएको फेरि म फेरि म्याथ टिचर परे, त्यसले गर्दाखेरि अलिक त गाह्रो पर्ला सर, तपाईँ त अब यति आउनु पर्यो भन्छ सरले भनेपछि हुन्छ म अब यता म यता त्यता हान्न अब ठिकै छ राजगाउँसम्म आउँछु त्यहाँ किनभने गाउँतिर पनि हेर्नु पर्यो आफ्नो भनेर त्यहाँ चाहिँ राजगाउँ स्कुलमा एउटा चाहिँ टङ्गबहादुर सरसित चाहिँ त्यहाँसँग म्याचुल गराएर त्यसपछि म राजगाउँ आएँ।
1: कति सालमा रिटायर हुनुभयो?
0: रिटायर म 75 साल अब जेठको 28 गते
1: रिटायर हुनुभयो। अब रिटायर भइसकेपछि यतातिरको दिनचर्या कस्तो छ?
0: यतातिरको दिनचर्या सत्य राम्रोसँग बित्याएको छ हेर्नुहोस्, अब ठ्याक्क म रिटायर हुनुभन्दा अगाडि ठ्याक्क छोरा दुईटाको बिहे गराइदिए, बुहारी पनि भित्राइयो, त्यसपछि नाति नातिना जन्मिए, रिटायर हुने बित्तिकै नाति नाति हामी दुवै चाहिँ टिचर छौँ, टिचर थियौँ एउटै स्कुलमा करिब करिब अब त्यहाँ पनि अब बितायो 20 वर्ष जति 19 वर्ष जति, त्यसपछि अब दिनचर्या बित्या छ, अब कोही बनाएको संघ संस्थामा लागिया छ, निवृत्त शिक्षकमा लागिया छ, आफ्नै चाहिँ संस्था हो भनेर मैले त पहिले चाहिँ शिक्षक यो संस्था एउटै हुनुपर्छ भनेर विवेश पुरा जोड गरे हामी हेर्नुहोस् होइन, साथीहरूले नमानेर होइन,
1: केही समय यो शिक्षक को एउटा चाहिँ अगुवाई गर्ने संस्थामा पनि अध्यक्ष
0: म चाहिँ नेपाल अब चाहिँ नेपाल राष्ट्रिय शिक्षा संगठनमा पनि म आबद्ध भए, त्यो सुरुदेखि नै आबद्ध हो, मलाई अब 45 सालसम्म म आबद्ध थिएँ, त्यसमा चाहिँ म चाहिँ जिल्ला कार्य समिति पनि बसेँ र मेरो आफ्नो चाहिँ पेसागत संगठन त्यो हो मेरो लागि, त्यो मैले किनभने त्यहाँ हामी 23 दिनको तलब पनि हामीले गुमाएका छौँ होइन, त्यस बेला त्यस बेलाको फल नै अहिले चाहिँ सञ्चय कोष भयो, पेन्सन भयो, सबै चाहिँ व्यवस्था त्यसैको हो, अरू त अब चाहिँ तपसिलका कुराहरू नि पछिका चाहिँ बडा सडा कुरा मेन कुरो चाहिँ हामीले त्यसै बेला प्राप्त गरेको हो. त्यसपछि अब विभिन्न दलका पार्टीहरूले अब म चाहिँ शिक्षा समितिमा बसेपछि मलाई धेरै अप्ठ्यारो पर्यो हेर्नुहोस् त्यस बेला शिक्षा समितिमा पढे बेला कुनै चाहिँ दलको पूरा बहुमत छ अब 13 जनाको चाहिँ कमिटीमा अब जीसीए एउटो म त्यसपछि म 10 जना उनकै छन् हेर्नुहोस् त्यस बेला बोल्ने म मात्रै हुन्थे अब एउटा बिचरा हाम्रो भानुजी हुन्थ्यो अब त्यहाँ चिन्दा अब त्यही चाहिँ भानु र म हुन्थ्यो भानु बिच भानु ती सिधा साधा किचर हेर्नुहोस् होइन भानु जङ गौतमलाई सम्झिन चाहन्छु होइन अब चाहिँ चिन्ता सर पनि बित्नुभयो त्यहाँ अब अब चाहिँ त्यहाँ पनि बोल्नु नथ्यो त्यहाँ के कुनै चाहिँ दलको एउटा हुनुहुन्थ्यो र उहाँ चाहिँ मन बस्नुहुन्थ्यो र त्यहाँ बोल्ने भनेको अब त्यस बेलाको जल्दो बल्दो फेरि हाम्रो चैतु चाहिँ चैत सभापति उहाँ बोलेपछि कोही नबोल्ने हेर्नुहोस् के त्यो मैले भोगेँ त्यहाँ. त्यसपछि हरेक चाहिँ व्यवस्थापन समितिको चयन हुने बेला पनि तीन तीनवटा पठाउने हुन्थ्यो त्यस बेला पनि मैले सङ्घर्ष गरेँ 2-4 जना मैले गराएर चाहिँ छोड्याम सबै एक लौकी गर्नको चाहिँ खोजेको त्यस्तो पनि मैले पाएँ हेर्नुहोस् होइन वास्तवमा त्यो चाहिँ ठिक थिएन क्या. त्यसपछि अब विभिन्न राजनीतिक शिक्षकहरूलाई पनि दुःख दिने अपाङ्गहरूलाई कता कता सौरा गर्ने यताउता तिनी पनि धेरै भयो त्यसमा पनि मैले धेरै सहयोग गरेँ. मैले चाहिँ एउटा म चाहिँ एउटा कुनै आस्थाको शिक्षक भएर माथि अरूलाई पनि हेर्नुपर्छ अरू पनि शिक्षक हो भन्ने हिसाबबाट म चाहिँ त्यसरी अगाडि बढेँ. म चाहिँ शिक्षा कार्यालयसँग जहिले पनि सहकार्य गर्न चाहन्थे र सहकार्य पनि छोड्दासम्म रमेश मैनालीजीसीले पनि राम्रो मान्नुभयो मलाई. उहाँले चाहिँ ल ठिक छ सर होइन तपाईँ पनि अब हुँदै चाहिँ कार्यकालमा म पनि यहाँबाट छोड्छु दाङ जिल्ला अब तपाईँ पनि रिटायर हुनुभयो हुँले अब हुँ हुँ अब उहाँ चाहिँ लास्ट जिसियो र म चाहिँ लास्ट त्यसरी चाहिँ शिक्षा कार्यालयबाट टाढा भयो भनौँ न. अब यसरी म चाहिँ अब दिनचर्य चाहिँ राम्रोसँग बितिरहेको छ सर. अब तपाईँहरूसँग पनि भेटघाट चाहिँ भइरहेछ अपनि अब चाहिँ निवेदन शिक्षा समाज भइरहेछ अब कुनै कुनै चाहिँ अब सहकारी पनि आबद्ध छु कतै अब विद्यालयहरूले विद्यालयले सम्झाउँछन्. त्यसपछि मैले अब राजपुर गाउँ एउटा चाहिँ छोड्ने बेला त्यहाँ अलिकति चाहिँ जग्गा पनि दान गर्दै हेर्नुहोस् होइन एकट्ठा चाहिँ त्यो त्यहाँ दान त्यहाँका चाहिँ जनताहरूले पनि सम्झिन्छन् आमाको फोटो राखेका छन् आमालाई पनि चाहिँ सम्झेका छन्. यो चाहिँ मैले अझ चाहिँ योभन्दा राम्रो चाहिँ जागिर पनि मैले चाहिँ पाएको हो. मैले चाहिँ डाइरेक्ट असै चाहिँ पाथे होइन तर म त्यो असै भन्दा यो टिचर नै ठिक भनेर किनभने अब हामीले चाहिँ शिक्षा चाहिँ दान भनेको ठुलो दान हो. यो दान हामीले विशेष अहिले भर्खर म एउटा चाहिँ चिया पसलमा गए त्यहाँ अब दुईटा चाहिँ अब केटाकेटी छन् मैले पढाएका विद्यार्थी नमस्कार गरे मलाई. यदि म पुलिस फोर्सतिर गाह्रो गरिन्थ्यो र उनले होइन तिनलाई पनि शिक्षा दिइयो हेर्नुहोस् होइन तिनलाई पनि अब 8-9 कक्षासम्म पढाइयो तिनले आफ्नो पेसा चाहिँ गरेका छन् भनेपछि यो चाहिँ शिक्षामा मैले रोजेका कारण म इन्डियन आर्मी पनि पाएको हेर्नुहोस् होइन बनास गाह्रोमा 101 लौ तपाईँ एसएलसी पास गरेर मान्छे हिँड हुनुहोस् रोक्ने मान्छे पनि थिए. त्यही भएर चाहिँ म यही चाहिँ शिक्षामा अब त कस्तो पर्यो भने लास्टमा गएर मैले फेरि टिचर नै बिहे गर्नु पर्यो हेर्नुहोस् होइन रोजाइ फेरि म टिचर छु टिचर नै रोज्छु भनेर बिहे गरेछु मैले पनि त्यस बेला 40 सालमा बिहे गरेर हेर्नुहोस् अब त्यस बेला अब त्यही चाहिँ राजा स्कुलको एउटा माया चाहिँ ढकाल भन्नेलाई चाहिँ मैले बिहे गरेँ
1: हेर्नुहोस् सर. अलिकति प्रसङ्ग बदल एकदम अन्तमा गइसकेका छौँ हामी. यो अहिले वर्तमान सरकार 2 तिहाई नजिकको सरकार छ नि यसबाट धेरैले ठूलो अपेक्षा गरेका छन्. यो शिक्षा क्षेत्रमा सरले आफूले यो सरकारले कस्तो गरिदिए हुन्थ्यो भन्नु भने एक लाइन मात्रै
0: यसले अब वास्तवमा शिक्षामा राजनीति हुनु हुँदैन मेरो अनुभव. म पनि हेड सर पनि भए अब शिक्षा लगभग 39-40 वर्षमा पढाइयो र यसमा राजनीतिक बिल्कुल हटाउनु पर्छ र भन्ने कुरो हुनु हुँदैन. सञ्चालक समितिको अब चाहिँ व्यवस्थापनको निर्णय गर्दा अभिभावक जो अहिले चाहिँ राखेका छ अभिभावक मात्र नै हुनुपर्छ बच्चा बच्ची चाहिँ पढ्ने शुद्ध अभिभावक हुनु पर्यो. अब त्यसमा जो जुन चाहिँ आस्थावान होला त्यो ठिक छ र अब चाहिँ पढाइको चाहिँ सरकारले अब शिक्षाको गुणस्तर सरकारी स्कूललाई अलिकति जगाउनको लागि अब अहिलेको परिवेशमा इङ्ग्लिस मिडियमलाई बढी जनताले आशा गरेका हुनाले इङ्ग्लिस मिडियम 5 सम्म हुनै पर्छ. प्राइमेरी लेभलसम्म 5 सम्म इङ्ग्लिस मिडियम गराउनै पर्छ र शिक्षा राज्यले जिम्मा लिनै पर्छ. यो चाहिँ भयो भनेपछि शिक्षा चाहिँ निशुल्क जस्तो चाहिँ देखिन्छ जस्तो लाग्छ मलाई.
1: अब रातो बत्ती बल्यो प्राविधिक कक्षबाट विदा लिनुपर्ने हुन्छ. अहिले बडो मिठो संवाद गर्यौं हामीले. सरले आफ्ना अनुभूतिहरू बडो मिठो गरी राखिदिनु भयो. यो मिठो संवाद र यो समयका निम्ति म 12 रेडियोको निम्ति राजकुमार सरलाई धेरै धेरै धन्यवाद दिन्छु र फेरि दसैँको शुभकामना.
0: हस् हस् र अब यो चाहिँ शैक्षिक डबलीमा जो आमन्त्रण गरेर बोलाउनु भयो यसमा कुरा त धेरै थिए, आफ्ना भोगाएका कुराहरू अझ टाइम चाहिँ समय चाहिँ कम भएको महसुस मैले गरे, त्यस कारणले गर्दाखेरि फेरि समय मिलेछ भने पनि त्यसो फेरि आउँला, कुनै समयमा आउँला. अहिले चाहिँ जो चाहिँ सरले बोलाएर यो चाहिँ शैक्षिक उसमा डबलीमा मेरो चाहिँ तर्फबाट विजयादशमीको विभिन्न कोजा शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु. हस् धन्यवाद.
1: आदरणीय श्रोता आज राजकुमार सरले आफ्नो जीवनका भोगाई र शिक्षाप्रद कुरा गरिदिनु भएको छ. एउटा विद्यालय कसरी खुल्यो, एउटा परिवारले शिक्षामा चेतना कसरी देखायो भन्ने कुरा पनि उहाँले चाहिँ दर्शाउनु भयो. इतिहासको कुरा गर्नुभएको छ, आफूले भोगेका कुराहरू र अरूले भोगेका कुराहरू पनि राखिदिनु भयो. असाध्यै मार्मिक कुराहरू रहे. म उहाँलाई पुनः धन्यवाद टक्र्याउन चाहन्छु रेडियो मध्यपश्चिम लगायत 12 रेडियोको तर्फबाट. यतिन्जेल हामीलाई परिविधिमा शालिग्राम चौधरीले सघाउनु भयो र अन्य 11 रेडियोका प्राविधिकलाई समेत म धन्यवाद दिन चाहन्छु र हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै फेरि पनि दशैंको शुभकामना टक्र्याउँदै हाम्रो भेटघाट फेरि दशैंकै बीचमा पनि हुनेछ, रमाइलो भेटघाट हुनेछ. यति कुरा राख्दै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ. हस्त, अभिवादन, जय शिक्षा.
2: मध्यपश्चिम चाँड च्याक यति बेला बेलुकीको 7 बजेको छ.

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-5861-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082-5861-218।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
2: सम्पर्क मोबाइल नम्बर 98229264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
4: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
4: सम्पर्क नम्बर 082-560-23।
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
7: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
9: महाचार महाबाहा, शाओमी व रेडमी को।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पायो भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसियो।

0: र दुईटा रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र अब यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एस्काभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
1: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जस हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
1: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगुबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जसको अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
1: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्र अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङ्गुवा, टंक आङबुहाङ, नवीन रोका, मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटीहरूको अधिवेशन, आगामी मंगिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको 4 संस्करणमा काश्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काश्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
4: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
5: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
4: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दात गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
8: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको
9: पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
9: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गो टिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
11: दाङबासीको लागि खुसीको खबर,
12: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
13: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
12: दसैँ तिहार विशेष अफर,
13: EMI र एक्सचेन्ज सुविधा,
12: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
13: 56 जनालाई विकली विनर प्राइज,
12: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजेरेटर,
13: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका।
14: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
11: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
14: सम्पर्क नम्बर 082-5563-001 र मोबाइल नम्बर 97155-63-001।
15: को वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी,
5: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ, त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन, अहिले ट्विनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
15: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानु पर्छ। नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेममायाको अनुभव।
16: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। फेरि गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
15: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेममाया श्रेष्ठ। तपाईँले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने,
17: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
4: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
18: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
19: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 98-494-67-487।
20: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा, डाक्टर द्वारा दिइने सेवाहरू
21: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
20: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
21: पुरुषको लिंग सम्बन्धी समस्या,
20: पिसाब पोल्ने समस्या,
21: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
20: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
21: शरीर को कुनै पनि भागमा पलाएको गाँठागुठीको चिरफार तथा उपचार,
20: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: डाक्टर भेट्ने समय
20: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
21: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
20: साँझ 5 बजेदेखि 8 बजेसम्म।
22: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-562-9-98-78-1617 98-78-35-46।
23: पीएस इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
17: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु। जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
4: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
17: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ। तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेएनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने।
4: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
17: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढ़ी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, शेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
4: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भासिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतीसँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँबाट यात्रु फर्कने घर फर्कने यात्रु समस्यामा टिकट काटेका यात्रु बस पार्कमै रोकिए। हिजो हिँडेकाहरू बाटोमै अलपत्र।
0: बजारमा उपभोक्ताको चहल पहल बढ़्यो। अस्वाभाविक मूल्य वृद्धिको विरोध, सरकारको नियमित अनुगमन र निगरानी चल्दै।
1: कंग्रेस सभापतिमा गगन थापा निर्वाचित, उपसभापति र महामन्त्रीको मतगणनामा विवाद। महासचिव पोखरेलसँग मनमुटाव नरहेको एमाले अध्यक्ष ओलीको दावी।
0: भारतको दिल्लीमा ककरोच पार्टीको आन्दोलन थप चर्किँदै, पूर्व मुख्यमन्त्री केजरीवाल र ममता बनर्जी सहित 1000 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ।
1: र अस्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गुर्खाजबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। अग्रिम टिकट बुकिङ खुलेकै दिन देशको मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। अग्रिम टिकट बुकिङ खुला भएकै दिन करिब 50,000 यात्रु काठमाण्डुबाट गाड़ी चढ़ेका थिए। हिजो बेलुकी धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा सड़क भाँसी र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सार्वजनिक यातायातका साधन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधन बाटोमै रोकिएका छन्। राजमार्ग अवरूद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बस पार्क गाड़ीको मुख्य सड़कमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन्। चामल लगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाड़ी पनि बाटोमै रोकिएका छन्। भरतपुरको मुख्य सड़कमा मालवाहक गाड़ीको लामो लश्कर लागेको छ। घटस्थापनाको अघिल्लो दिन आज काठमाडौँदेखि दशैं मनाउन घर जाने यात्रु पनि बस पार्कमै रोकिएका छन्। सड़क खण्ड खुलाउन एस्काभेटर सहित आवश्यक जनशक्ति परिचालन गरिएको भए पनि आजसम्म सड़क खुलाउन नसकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका एवं इन्जिनियर राजीव मानन्दरले जानकारी दिनुभयो। सड़क खुलाउने कामलाई तीव्रता दिन 5 एस्काभेटर, 2 लोडर, 2 जेसीबी र 6 टिपर परिचालन गरिएको छ। सबै उपकरणको प्रयोग गरी सड़कको भित्तो काट्ने तथा पछाडिको भाग खनेर सड़कलाई सुरक्षित बनाउने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका इन्जिनियर मानन्दरले बताउनुभयो। आज रातिसम्म एकतर्फी सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
3: अहिले अब हामीले हरदम प्रयास गरिरहेका छौँ, होइन? अहिले 10 बजे हामीले वान वे होइन कुनै प्रयास गरिरहेको छौँ। अब आज भएन भने चाहिँ भोलिदेखि फेरि हाम्रो काम कन्टिन्यू हुन्छ। अब यो मेन हाइवेमाथि अर्को हाम्रो अर्को शाखा बाटो पनि छ कि त्यहाँ, त्यही भएर त्यसलाई पनि बचाएर खान पर्ने हो भने चाहिँ टाइम लागेको हो कि हामीलाई।
0: अहिलेसम्म सड़क खुलाउनका लागि 50% काम भएको उहाँले बताउनुभयो। भोलिसम्म दुईतर्फी सड़क खोल्ने गरी काम भइरहेको उहाँको भनाइ छ।
3: तपाईँको ट्र्याक खोलेर मात्र भएन नि त, मेसिन माथि चढाएर हामीले 2A नै खोल्ने प्लान छ, होइन? ग्रेड त मेन्टेन गर्न पर्यो नि त मेसिन बस्ने ठाउँ। अहिले अब कटिङको हिसाबमा 50% सकिसकेको छ, होइन? ट्र्याकको लागि चाहिँ 2A खोल्न 50% अझै काम लागि छ कि हाम्रो। त्यही पनि भोलि नै हुन्छ मैले भने नि, हामीले प्रयास गरिरहेको छ। भोलिसम्म भोलिको दिनभरि नै हामी 2A खोल्छौँ।
1: गैरातीको वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्ग भने पुनः संचालनमा आएको छ। काभ्रे प्लाञ्चोको रोशिक गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेघ्रान खस्दा बीपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरूद्ध बनेको थियो। मंगलटारबाट करिब 3 किलोमिटर भकुण्डेतर्फ नार्के र पिन्थली बेसी बीचको निर्माणाधीन सड़क खण्डमा लेदो खसेर ठप्प बनेको सड़क डोजरको सहायताले पन्छाएपछि यातायात पुनः संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका सूचना अधिकारी रविन विष्टले बताउनुभयो। वर्षा जारी रहेमा सड़कका अन्य जोखिमयुक्त स्थानमा पनि पहिरो तथा लेदो खसेर पुनः अवरोध हुन सक्ने भन्दै प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
0: झापा र सर्लाहीमा भएका सवारी दुर्घटनामा पनि दुईजनाको मृत्यु भएको छ। झापाको दुर्गापुरमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक कमल गाउँपालिका 5K 45 वर्षीय अमृत थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दमक नगरपालिका 12K 34 वर्षीय अम्बिका लावती घाइते हुनु भएको छ। आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका 1 P101001 नम्बरको ट्रकले सोही कोशी प्रदेश 01020P987 नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो।
1: सर्लाहीमा म्याजिक जेपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलहुवा नगरपालिका साथा गणेशियाका 30 वर्षीय अरविन्द शाह रहेका छन्। नवलपुर मलङवा सड़क खण्डमा ना 1J 6308 नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको M/02010P2221 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
0: दशैं अघि बजारमा किनमेल गर्ने उपभोक्ताको चहल पहल बढ़ेको छ। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धिले आम नागरिक चाडपर्व मान्नै नसक्ने अवस्थामा रहेका छन्। सरकारले बजार भाव नियन्त्रण गर्न नसक्दा उपभोक्ता मर्कामा परेका हुन्। बढ़दो महँगीका कारण जनताको दैनिक जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। विपक्षी दल नेकपा एमालेका सचिव महेश बस्नेतले खाद्य सामग्रीको मूल्य 200% भन्दा बढ़ीले बढ़ेको दावी गर्नुभएको छ। अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीकै कारण चाडपर्व मनाउनै नसक्ने दयनीय अवस्थामा पुगेको उहाँको भनाइ छ। यति मात्र नभई बजारमा अझै पनि खाना पकाउने ग्यासको अभाव कायम रहेको र उपभोक्ताहरू घण्टौं लाइन बस्न बाध्य भएको उहाँले बताउनुभयो।
4: लगायतका पर्वहरू आइरहँदा महँगीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन। ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ। खाद्य सामग्रीको मूल्य 200% भन्दा बढी बढेको छ। दैनिक जनजीवन निकै अस्तव्यस्त छ। भ्रष्टाचार विरूद्ध सुशासनको पक्षमा
0: सचिव बस्नेतले वर्तमान सरकारको कार्यशैली र रवैयाका कारण जनता आतंकित बनेको आरोप लगाउनुभयो। सरकारको अक्षमताका कारण सर्वसाधारण नागरिकले शान्ति, सुरक्षा, विकास र समृद्धिको अनुभूति गर्न छाडिसकेको उहाँको दावी छ। बजारमा भइरहेको कालोबजारी र मूल्य वृद्धिका विषयमा सदनदेखि सड़कसम्म निरन्तर आवाज उठे पनि सरकारले ठोस कदम नचालेको उपभोक्ता अधिकार कर्मीको आरोप छ। राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको अनुगमन प्रक्रिया कार्यवाहीको प्रभावकारिता र नियामक निकायको जवाबदेहितामाथि गम्भीर प्रश्न उठाउनु भएको छ।
5: वास्तवमा अहिले बजारमा आम उपभोक्ताको आवश्यकताका कुराहरू सबै अत्याधिक महँगी भएको, मूल्य वृद्धि भएको, त्यो मूल्य वृद्धि स्वाभाविक रूपमा भएको छैन, कृत्रिम रूपमा भएको छ। दैनिक उपभोग्य वस्तुहरू र यो सम्बन्धित भएर काम गर्नुपर्ने सरकारी निकायहरू, अनुगमनकारी निकायहरूले बजारमा प्रभावकारी रूपमा अन्न गर्न सकेको छैन। यदि भनिरहँदाखेरि तपाईँको त वाणिज्य विभागले बजार अनुगमन नगरेर दिनको 10-15 बजार अनुगमन गर्दछ, त्यो काम त्यो काममा सीमित छ, प्रभावकारिता दिन सकेको छैन एकातिर। अर्कोतिर जहाँ अनुगमन गर्नुपर्ने त्यहाँ अनुगमन भएको छैन, जहाँ गडबड भएको छ त्यो ठाउँमा गडबड भएको ठाउँमा गएर अनुगमन गर्न सकेको छैन। त्यसले गर्दाखेरि बजार कसको कब्जामा गयो भने यो बिचौलियाहरूको कब्जामा गएको छ। बिचौलिया भन्नाले तपाईँको चाहिँ कानूनले नचिन्ने बिचौलियाहरूको उसमा कब्जामा यो बजार गएको छ, जसले गर्दाखेरि बजार भाव महँगी हुनु, अभाव सिद्धा हुनु र भनिया जस्तो चाहिँ वस्तु नपाउनु अथवा मिसार्जनै क्रियाकलाप हुनु।
0: अध्यक्ष महर्जनका अनुसार सरकारले अनुगमन र कार्यवाहीको नाटक गरेर उल्टै ठगी गर्ने व्यापारी र बिचौलियालाई प्रोत्साहित गरिरहेको छ। राज्यका संयन्त्रहरू गैर जिम्मेवार भन्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।
3: तपाईँको ट्र्याक खोलेर मात्र भएन नि त, मेसिन माथि चढाएको छ, हामी टुएनै खोल्ने प्लान छ होइन, ग्रेड त मेन्टेन गर्न पर्यो नि त मेसिन जस्तो ठाउँ। अहिले अब कटिङको हिसाबमा 50% सकिसकेको छ होइन, ट्र्याकको लागि टु खोल्न।
5: बजार अनुगमन प्रभावहीन त छँदैछ, साथसाथै यसले कालाबजार गर्ने, तस्करी गर्ने, मिसावट गर्ने र बिचौलिएको काम गर्ने व्यवसायहरूलाई प्रोत्साहित गर्ने काम चाहिँ यो बजार अनुगमन गरिरहेको छ। किनभने त्यतातिर यिनीहरूको ध्यानै गएको छ, त्यता त यिनीहरूले सुनिसकेका छैन। त्यो कारण हो यिनीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको कम।
6: सामान्य अवस्थामा त उपभोक्ता ठगिने क्रम बढेको नै छ, तर अब यो चाडपर्वको बेलामा अझै बढी ठगिने जोखिम पनि उत्तिकै छ। उपभोक्तालाई ठगीबाट जोगाउन सरकार र सम्बन्धित निकायले तत्काल के गर्नुपर्छ? अनुगमन प्रभावकारी नभए त्यसको जिम्मेवारी कसले लिने त?
5: अनुगमन प्रभावकारी नभएको अवस्थामा त्यो आफैले जिम्मेवारी लिनै पर्दछ। त्यो चाहे चाहे स्थानीय सरकार होस् चाहे केन्द्रीय सरकार होस् तिनीहरूले जिम्मेवारी लिनै पर्दछ। यसलाई प्रभावकारी बनाउनको लागि संघीय सरकार र स्थानीय सरकार मिलेर संयुक्त रूपमा व्यापक रूपमा बजार अनुगमन गर्नुपर्छ र बजार अनुगमनको क्रममा दोषी ठहरेकाहरूलाई तिनीहरूलाई चाहिँ कडाईका साथ निर्ममतापूर्वक कार्यवाही गर्न सक्नु पर्दछ। त्यसमा चाहिँ सबै नियम नीतिहरू चुकिराखेको अवस्था छ।
1: सरकारले बजार नियन्त्रणमा नियमित अनुगमन र निगरानी गरिरहेको बताएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मापदण्ड विपरीत काम गरेको पाइएमा प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। दशैं लक्षित विशेष अनुगमनका लागि विभागबाट तीनवटा टोली खटिएको छ। त्यस्तै प्रदेशहरूमा आठवटा कार्यालय मार्फत बजारमा निगरानी बढ़ाइएको विभागले बताएको छ। विभागकी प्रवक्ता डाक्टर बालकुमारी शर्माले दशैं मनाउन घर फर्किने यात्रुलाई राजमार्गका होटल तथा रेस्टुरेन्टमा गुणस्तरीय र स्वच्छ खाना उपलब्ध गराउन विशेष अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
7: मान्छेहरू ट्राभलको फ्लो बढ्छ होइन, अब अस्तिदेखि नै बढिसक्यो। विशेष गरी अब हाम्रो फोकस चाहिँ अब मुगलिङसम्म थियो होइन, यहाँ विभागले तर अब अहिले बाटो नै अवरुद्ध भएर होइन त्यसरी बाटो भइरहेको छ। अनि फेरि हाम्रो मोबाइल भ्यान चाहिँ अलिकति ठुलो छ, अब त्यो अलिकति मात्रै खोल्दा पनि नजान अलिकति अप्ठ्यारो छ होइन। तर पनि अब साथीहरू उता अब त्यो उता भैरवा गर्नुहुन्छ होइन, धनगढीतिर हुनु मोबाइल भ्यानले त्यो त्यो सुदूरपश्चिम र यतापट्टि कर्णाली यता यतातिर भ्याउँछ होइन, त्यसरी गरौँ जता जता मिल्छ त्यसरी। अनि त्यसपछि अब कस्तो भने होटल रेस्टुरेन्टमा चाहिँ अब खाद्य भन्दा पनि कस्तो भने त्यहाँ चाहिँ अब खाद्यता चाहिँ मेन्टेन भएको हुँदैन क्या, धेरै जस्तोमा सरसफाइको अवस्था चाहिँ एकदमै नाजुक हुन्छ होइन।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
9: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले परम्परागत कार्यशैली बदलेर आजदेखि कंग्रेसको रूपान्तरण शुरू हुने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि आज दिउँसो सानेपा स्थित केन्द्रीय कार्यालयमा पुग्नुभएका थापाले पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ़न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभयो।
5: हामी इतिहास रचेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ। नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर ती नौजवान साथीहरूको बीचमा हामी जानेछ। एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भनेर हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ।
4: त्यस क्रममा महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार बनेकी विनिता खड्का पक्राउबारे सभापति थापाले व्यक्तिले गरेको दागको भारी पार्टीले नबोक्नेसम्म बताउनुभयो।
5: यो नेपाली काँग्रेस पार्टी के कुरामा दृढ संकल्पित छ भने हामी भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छौं। त्यसैले कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैर कानूनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन। कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन।
4: वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो। त्यसअघि थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सभापतिमा थापाले 6584 मत पाएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत मात्रै प्राप्त गर्नुभयो। सभापति पदमा कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88 प्रतिशत मत प्राप्त गर्नुभएको हो। हिजो साँझ मतदान सम्पन्न भए लगतै राति काठमाडौँको राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भएको थियो। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा भइरहेको छ। हाल उपसभापति र महामन्त्री पदको गणना भइरहेको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको मत एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोड़िएको भनेर विरोध गरेपछि केही बेर मतगणना प्रभावित भएको छ।
3: तीन दिनसम्म चलेको नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठक 7 निर्णय गर्दै आज सकिएको छ। बैठकले आगामी मंगसिर 26 गते देशभरका वडा स्तरका कमिटीहरूको अधिवेशन र पुष 4 गते नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। आगामी मंगसिर पहिलो साता जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहने गरी राष्ट्रिय भेला आयोजना गरेको एमाले पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला हुने जनाएको छ। बैठकले मध्य प्रदेश सभामा रिक्त समानुपातिक सांसद पदमा नाजिमा खातुनलाई मनोनयन गर्न निर्वाचन आयोगमा पठाउने निर्णय पनि गरेको छ। यसै गरी बैठकले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन समेत गरेको छ। साथै अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा संगठन कमिटी रूपान्तरण गरी नयाँ अध्यक्ष तोक्ने निर्णय भएको छ। बैठकपछि घर फर्कने क्रममा अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको बताउनु भएको छ। संचारकर्मीले सोधेको प्रश्नको जवाफमा कुनै मनमुटाव नभएको बताउनु भएका ओलीले फोन नउठाएको बारे थप नबोली गाड़ीको ढोका लगाउनुभयो।
6: महासचिव शंकर पोखरेलसँग यहाँको अलिकति मनमुटाव गरेको भन्ने प्रश्न बाहिर आइरहेको छ कि त्यसमा कतिको सत्यता छ?
7: बिल्कुल छैन।
6: उहाँले त फोनै उठाउनु भएन कि तपाईँ?
3: हिजोको बैठकमा केन्द्रीय सदस्य मनोनयन स्थायी कमिटिमा सदस्य थप पोलिटी ब्यूरो ज्येष्ठ कम्युनिष्ट मंच र विभागका जिम्मेवारीको विषयमा सहमति जुट्न सकेको थिएन। ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो। बैठक लगत्तै घर पुग्नुभएका अध्यक्ष ओलीले महासचिव पोखरेललाई फोन गर्दा पनि नउठाएपछि अर्का नेता विष्णु रिमाल मार्फत गुण्डु लगिएको चर्चा भएको थियो।
4: परराष्ट्र मन्त्री सुशीर खनाल फिजी र तुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पछिको पुननिर्माणका लागि अस्ट्रेलियाले 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी गराउनु भएको छ।
3: घटस्थापनाको चार दिन अघि नै प्रहरीले यस वर्ष विशेष सुरक्षा योजना लागू गरिसकेको छ। नेपाल प्रहरीले 21 गते बुधबारबाट र सशस्त्र प्रहरी बल नेपालले त्यसको भोलिपल्ट बिहिबारबाट सुरक्षा योजना 2083 देशभर लागू गरेका हुन्। चाडपर्वका क्रममा हुन सक्ने अपराधी गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न हरेक वर्ष सुरक्षा योजना लागू गर्ने गरिएको छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेलाई यस वर्ष सुरक्षा योजनाका मुख्य के कुरामा जोड़ दिएको छ भनेर सोधेका छौं।
7: अत्याधुनिक प्रविधिहरूको प्रयोगलाई व्यापकता दिएको अवस्थाहरू छ। ड्रोन, सीसीटीभी क्यामेरा, त्यसै गरी चाहिँ यो बडी वन क्यामेरा लगायतका तालिम प्राप्त कुकुरहरू चाहिँ चेक जाँच विकास यो लगायतका हामीले चाहिँ एउटा चाहिँ अत्याधुनिक प्रविधिहरूको प्रयोगमा हामीले विशेष ध्यान दिएको अवस्थाहरू काठमाडौँ उपत्यका लगायत मुख्य शहरहरूमा विशेष सुरक्षा योजना लागू गरेका छौँ। ग्रामीण एरियामा सोही अनुसारको सुरक्षा गरिरहेको छ। खास गरी मोबाइल गस्ती, रात्रि गस्ती, छड्के, सरप्राइज चेकिङ त्यसमा हामीले विशेष जोड़ दिएको अवस्था र दुर्घटना न्यूनीकरण गर्नलाई र जनधनको क्षति कम हुनको लागि हामीले विशेष यसमा यसपालि चाहिँ जोड़ दिएका छौं।
3: उहाँका अनुसार निगरानीका लागि 21 ड्रोन र सीमानाका तथा महत्वपूर्ण स्थानमा 412 सीसीटीभी क्यामेरा मार्फत 24 घण्टा अनुगमन गरिने व्यवस्था मिलाइएको छ। चाडपर्वका समयमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी लगायतका गतिविधि बढ़ी हुने गर्छन्। अन्तर्राष्ट्रिय सीमानाकाबाट अवैध हात हतियार, पटका, विस्फोटक पदार्थ तथा लागू औषधको ओसारपसार र तस्करी रोक्न समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी जनाएको छ। यी गतिविधि पनि अनलाइन मार्फत हुने भएकाले प्राथमिकताका साथ निगरानीमा राखिएको छ। प्रवक्ता काफ्रेले अनलाइन किनमेल र बैंकिङ गतिविधिमा आम नागरिकले पनि सचेत हुन आग्रह गर्नुभएको छ।
7: जस्तो डिजिटल ठगी भन्छौ हामी, फेक अनलाइन सपिङका कुराहरू, फेस्टिभ अफरका चाहिँ हुँदै नभएको अफरहरू राखेर, नक्कली गिफ्ट सम्बन्धी मेसेजहरू दिएर, फेक इन्भेस्टमेन्ट प्रोफिट स्किमहरू, यस्तो यस्तो स्किमहरू भनेर झुक्क्या नपार्ने कोड तथा डिजिटल पेमेन्टका ठगीका कुराहरू पनि छन्। मोबाइल ब्याङ्किङ, वालेट एकाउन्ट सम्बन्धी ठगीका कुराहरू, त्यसपछि अर्को डरलाग्दो ओटिपी माग्ने, पिन कोड माग्ने, पासवर्ड माग्ने गरेर फिसिङ जुन गर्छ नि त्यो कुराहरूलाई र ब्याङ्किङ चाहिँ गोपनीयताका कुराहरू, क्रिडेन्सियल भन्छ, त्यस्ता विवरणहरू माग्ने कुराहरूमा चाहिँ हामीले सचेतना पनि समुदाय साझेदारी मार्फत समुदाय प्रहरी सहकार्य गरेर नागरिक प्रहरीसँग नजिकको सम्बन्ध कायम गरेर हाम्रो विभिन्न किसिमका ड्युटीहरूलाई पनि घनीभूत गरेका छौँ भने अर्को यसको लागि हामीले हाम्रो एआई सेल, हाम्रो एसएमसिडी भन्छ मिडिया मनिटरिङ डेस्क छ हामीसँग र साइबर ब्युरो र त्यसै गरी देशभरिका प्रहरी कार्यालयहरूलाई विशेष हामीले यसमा चाहिँ ध्यान दिने भनेर निर्देशन गरिसकेको अवस्थाहरू छ केन्द्रबाट।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
9: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98478263।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: पोखराका दुवै विमानस्थल आसपासका क्षेत्रमा चंगा र ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थलको हवाई आवागमन हुने आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडाउनका साथै लेजर लाइट प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको हो। यी गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर खतरा पैदा गर्ने भएकाले सर्वसाधारणलाई सचेत गराइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले बताउनुभयो।
3: कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त मैथिली र लिम्बू सहित 13 राष्ट्र भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने कानूनी बाटो खोलेको छ। प्रदेशसभाबाट कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो। विधेयकले प्रदेशभित्र बोलिने भाषाहरूलाई तिनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध गरेको छ।
4: अश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू भएको यो वर्षको पितृपक्ष सोह्र श्राद्ध आज अपराह कालमा दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी औपचारिक रूपमा समापन गरिएको छ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू भई आमावास्य औंशीका दिनसम्म सञ्चालन हुने पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाका दिन गरिने माता महको श्राद्ध सहित 16 तिथिसम्म कर्मकाण्ड गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। माता मह श्राद्ध भने भोलि गरिनेछ। शास्त्र अनुसार कुनै कारणवश पितृपक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध छुटेको वा रोकिएको भए आज औंशीका दिन गर्नुपर्ने मान्यता छ। सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ मन्दिर स्थित बागमती नदी किनार गोकर्णेश्वर नुवाकोट र रसुवाको संगम स्थल बेत्रावती देवघाट त्रिवेणी लगायतका देशैभरका तीर्थस्थलमा पितृप्रति श्रद्धा भक्ति साथ तर्पण र पिण्डदान गर्ने भक्तजनको बाक्लो भीड़ लागेको थियो। पितृपक्षको समाप्तिसँगै भोलि घर घरमा घटस्थापना गरी दुर्गा पक्ष अर्थात नेपालीहरूको महान पर्व बड़ा दशैं औपचारिक रूपमा शुरू हुँदैछ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा कक्रोच पार्टीको आन्दोलन थप चर्किँदै गएको छ। भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगको विरूद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा स्वयं प्रदर्शनकारीहरूलाई प्रहरीले हिरासतमा लिएको छ। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सहित चार पूर्व मुख्यमन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले जनाएका छन्। केरलाका पूर्व मुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्व मुख्यमन्त्री माझिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको हो। जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन्। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच पार्टी सीजेपीले राजधानी दिल्लीका जन्तर मन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए। ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको भारतीय संचार माध्यमले बताएका छन्। जन्तर मन्तर कनाट प्लेस र मिन्टो ब्रिज लगायत विभिन्न स्थानबाट 1000 भन्दा बढ़ी प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाइएको छ। प्रदर्शन अघि सीजेपी संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली पुगेको विमानभित्रैबाट प्रहरीले हिरासतमा लिएको थियो। उहाँसँगै पार्टीका नेता स्वरूप दास र आशुतोष राकालाई पनि नियन्त्रणमा लिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियाका अलराउण्डर विल बोसिस्टो नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमाण्डुले सामाजिक सञ्जाल मार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले एनपीएल

0: सारी प्रदर्शन गरेका थिए। कर्णाली एक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुल इस्लामको आगमनले टोलीको ब्याटिङलाई थप मजबूत बनाउने विश्वास व्यक्त गरेका छन्।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ विशेषज्ञबाट दिइने सेवाहरू छाती खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू
9: उच्च रक्तचाप प्रेसर मुटु सम्बन्धी समस्या उपचार
8: पेट गाना गोला पाचनमा गडबडी अल्सर मुखमा अमिलो पानी आउने डकार आउने कब्जियतको उपचार
9: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श
8: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा
9: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
8: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा
9: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक भुराही दाङ सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98479-25700
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।

0: सीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
1: इन्डोस्कोपी सेवा,
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-434 र 082-560-138।
2: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
4: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
2: समस्या,
4: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
2: पाठेघरमा मासु पलाउने,
4: निसन्तान महिलाको चेक जाँच,
2: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँचो निमित्त यही असोज 30 गते शुक्रबार
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू:
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
9: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
13: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस FMAS, DMAS, अब शंकर मेडिकल हल खोराई दांग डाक्टर द्वारा दीने सेवा
14: पित्त थैली को पत्थरी को शल्यक्रिया तथा उपचार
13: एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया को चिरफार
14: पुरुष को लिंग संबंधी समस्या
13: पिसाब पोल्ने समस्या
14: स्त्री को स्तन को समस्या को चिरफार तथा उपचार
13: पाइल्स फिस्टुला होमोराइड साइनस को समस्या को चिरफार तथा उपचार
14: शरीर को कुनै पनि भाग में पलाएको गाँठा गुठी को चिरफार तथा उपचार
13: मृगौला को समस्या संबंधी रोग का बिरामी तुरंत संपर्क गर्नुहोला
14: डाक्टर भेट्ने समय
13: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
14: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
13: साँझ 5 बजेदेखि 8 बजेसम्म
15: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-5562-23 98-78-18-617 98-78-35-643
16: होइन भाइला लखर लखर कहाँ हिँडिस
17: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
16: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु
17: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
17: ल ल काका गइहाले म
13: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
18: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
13: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
19: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा 3 टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 70,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने
13: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226
20: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
22: विस्तृत आँखा परीक्षण उपचार
23: बाल दृष्टि रोग निदान उपचार
24: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
25: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
26: कन्ट्याक्ट लेन्स सेवा
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
28: कृत्रिम आँखा फिटिङ गरिन्छ
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
30: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू
31: अल्छी आँखा उपचार
32: डेढो आँखा उपचार
33: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
34: डबल भिजन उपचार
35: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
36: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
37: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
38: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
16: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
27: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: दीपक के सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23।

0: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र चमेलीको पोई
1: उंगो, उंगो,
0: बा एक योद्धा पेन्सन।

0: ये दांत दुखिरहेको
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
0: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराईदाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दाङवासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
7: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-5-63-0-01 र मोबाइल नम्बर 97-1-55-63-0-01
11: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ